0: पिएर बसेको बेलामा त्यो मृगको पाठ हो। जब करिब करिब बैडेनका लागि पैदा हुनका लागि करिब तयारी भएको बेलामा अब जुरुक्क त्यो बाघको डरले उठी भएर त्यो मृगिणी व्यथालाइरहे तापनि अनि अब हाम फाल्छु भनेर लाग्यो त उतापट्टिबाट धनुको ताँदो कानसम्म खैचेर सिकारी बसिराखेको रहेछ। अगाडि जाउँ सिकारीको पन्जामा, पछाडि जाउँ बाघको पन्जामा, कहाँ जाने? जब जब हाम फालेकी थिए दौड़नका लागि बच्चा बल परेर स्वाट्ठै गिरिहाल्यो र त्यो बालक छोडेर दौड़ी भएर त्यो मृगको पाठो जब लुटपुटाउँदै पानीमा परेछ, त्यहाँबाट सल्ल बगेर गएर जहाँ भरतले तपस्या गरेका थिए कट्टीदेखि तल पानीमा भिजाएर देवघाट क्षेत्रमा त्यही गएर मृगको पाठो लुटुपुटु भयो। ओ के आयो भनेर यसो हेर्दा त मृगको पाठो जिउँदै रहेछ। तेरो बाबुले त पहिल्यै छोड्यो होला बाबु टुरो, आमाले नि छोडिन्छ है ल आइज भनेर पाखामा उतारेर सेकताप गरेर तातो बनाएर त्यसलाई काखमा राखेर अनि त्यसपछि दुबो निचेर मुखमा हालिदिन लाग्नुभयो। अनि त्यसलाई माया मोह गर्दै जाँदाखेरिमा त त्यत्रो राज्यको राष्ट्राध्यक्ष महान प्रतापी राजा भरत आज जब यस्ता कारणबाट त्यो मृगसँग पो लठ भएछ। नाच्ने त्यो मृगले खायो आँच्यो आफू नाच्ने, त्यो मृगले खायो आफू खाने, मृग सुत्यो मृग नाच्ने खायो आफू खाने बाट त्यो मृगसँग पो लठ भागिसके भन्ने नजाए इशारा पानी आसमन गरिहाल्छ पहिला आसमन गरिहाल्छ पहिला इशारा जान्छ कि भन्ने ध्यानै सबै त्यतै
1: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
1: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला, साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
3: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764।
4: फरेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 25 गते आइतबार अक्टोबर 11 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज शुक्ल पक्षको प्रतिपदा तिथि। आज घटस्थापना नवरात्र आरम्भ।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार। रसुवा भोटेकोशी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारले 30 दिने कार्ययोजना ल्यायो। पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी।
1: कांग्रेस पदाधिकारीको मतगणना जारी। एमाले थाई कमिटी बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्यो। सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन।
0: तातोपानी नाका दशैं अघि खुलाउने तयारी। कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित। मैथिली र लिम्बु सहित 13 भाषालाई मान्यता। पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव।
1: पाकिस्तानमा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित। साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीका 136 सैन्य अड्डा ध्वस्त। अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण 15 जनाको मृत्यु।
0: र भलिबलको राष्ट्रिय टोली सम्मानित। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान। बंगलादेशका क्रिकेटर अरेफुल एनपीएलमा कर्णालीबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा पृथ्वी राजमार्ग सुचारू गर्ने प्रयत्न सम्बन्धी प्रसंग।
1: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँचिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग हिजो राति 10 बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अल्पत्र रहेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अल्पत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी रूपमा सड़क खुलाइएको बताउनु भएको छ। राजमार्गमा अहिले 5,000 जति सवारी साधन रहेको र तिनलाई पार गराउनका लागि सड़क सञ्चालन भइरहेको समेत उहाँले बताउनु भएको छ। आज बिहानदेखि केही समयका लागि राजमार्ग बन्द गरेर दुईतर्फी रूपमा सञ्चालनका लागि सड़क विस्तारको काम अघि बढ्नेछ। आज दुईतर्फी सवारी सञ्चालन गर्ने गरी गृह कार्य भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो आफ्नो सामाजिक सञ्जाल मार्फत रातिदेखि नै एकतर्फी रूपमा खुला गरिने र भोलि बिहान अर्थात आजदेखि थप सुधारको काम अगाडि बढ़ने समेत जनाएको थियो। यसैबीच हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउन सक्छ भनेर सोधेका छौं।
3: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँचिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एक्सकाभेटर जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
1: राजमार्गको यात्रा गर्दा ट्राफिक प्रहरीको 103 र नेपाल प्रहरीको 100 नम्बरमा फोन गरी बाटोको अवस्था बुझ्न समेत सरकारवालाले आग्रह गरेका छन्। यसैबीच मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण शुरू भएको वर्षा आजबाट केही सुधार आउने भएको छ। मनसुनी पूर्व नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हुँदा ठूलो वर्षाको सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले कोशी मधेस बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने र घाम कम लागेको जानकारी दिनुभएको छ। साथै कोशी मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलिदेखि देशैभरिको मौसममा क्रमिक सुधार आउने मौसमविद विनु महर्जनले सीआईएनलाई बताउनुभयो।
4: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेश
1: थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलिदेखि देशैभरिको मौसममा क्रमिक सुधार आउने मौसम

0: का यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
1: कांग्रेसको पन्ध्रौं महाधिवेशनले नौ महिना अघि विशेष महाधिवेशनले अघि सारेका नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापा नेतृत्वको पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बनेका हुन्। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेलामा थापाले पन्ध्रौं महाधिवेशन मार्फत यसलाई अगाडि बढ़ाएका छन्। थापा कांग्रेसको इतिहासमै सबैभन्दा बढ़ी मत प्रतिशतको अन्तरमा सभापति निर्वाचित भएका छन्। यसअघि 11 महाधिवेशनमा नरहरी आचार्यलाई 88.4% मतान्तरमा पराजित गरेर सभापति बनेका गिरिजा प्रसाद कोइरालाले को रेकर्ड समेत रहेको थियो। त्यति बेलामा कोइरालाले 1215 मत पाउँदा आचार्यले 165 मत पाउनु भएको थियो। 11 र 15 महाधिवेशनमा अर्को संयोग पनि छ। 11 महाधिवेशनमा शेरबहादुर देउवा अलग पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक निर्माण गरेर छुट्टिनु भएको थियो। अहिले पनि त्यस्तै सम्भावना देखिएको छ। यता एमाले आगामी पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको बैठकले ओडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार 26 मक्सिरमा ओडा र 4 पुसमा पालिका अधिवेशन गरिनेछ। पालिका र ओडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने निर्णय भएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय समेत गरेको छ। त्यस्तै 23 जिल्लाको हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदन पनि गरिएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरेको छ।
2: बागमती प्रदेश सरकारले रसुवा भोटेकोशी नदी प्रभावितमा आएको बाढ़ीको क्षति पुनर्स्थापनाका लागि 30 दिने कार्ययोजना अघि बढ़ाएको छ। गत भदौमा आएको बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान र पुननिर्माणका लागि प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले 15-30 दिनभित्र ठोस र नतिजा योग्य काम गर्ने गरी कार्ययोजना तयार पारेको हो। मन्त्रालयले स्थलगत अध्ययन र विषयगत क्षतिको विवरण समेटेर तयार पारेको प्रतिवेदन अनुसार कार्ययोजना तयार गरिएको मन्त्रालयका सचिव महेश भट्टराईले जानकारी दिनुभएको छ। यसैबीच कोशी प्रदेशबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमतिले पारित भएको छ। यो सँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त स्थान र समुदायको बाहुल्यताका आधारमा अन्य राष्ट्रभाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानूनी बाटो खोलेको छ। विधेयकले प्रदेशभित्र 1% भन्दा बढ़ी बोलिने 13 भाषालाई तीनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध समेत मिलाएको छ, जसमा मैथिली, लिम्बु, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषा समावेश गरिएको छ। साथै स्थानीय तहले पनि बहुसंख्यक जनताले बोल्ने भाषालाई स्थानीय कानून बनाएर कामकाजमा लागू गर्न सक्ने समेत व्यवस्था गरेका छन्।
1: आजबाट बड़ा दशैं शुरू भएको छ। दशैंको आगमनसँगै जनकपुरका प्रसिद्ध राजदेवी मन्दिर सहित अन्य देवी देवताका मन्दिरलाई आकर्षक ढंगले सिंगारिएको छ। मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको जनकपुर धामको राजदेवी मन्दिरमा विजय दशमीका अवसरमा हुने विशेष पूजा आराधनालाई भव्य बनाउन मन्दिर परिसर सिंगारिएको छ। राजा जनकी कुलदेवीको रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा अझ व्यवस्थित र आकर्षक ढंगले पर्व मनाउने उद्देश्यसहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको जनाइएको छ। समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका मालाहरू तथा झिलिमिली बत्तीहरू प्रयोग गरिएको छ। यसैबीच दशैं, दीपावली र छठ पर्वका अवसरमा मध्य प्रदेशको विभिन्न क्षेत्रमा उपभोक्ता मेला तथा

0: विभिन्न बजारहरू सञ्चालन भएका छन्। चोकचोकमा दुर्गा स्थापनाको तयारी भएको छ। विजयादशमी नजिकै गर्दा बाराको बजारदेखि गाउँ चोकसम्म दशैंको रौनक बढ़ेको छ। नवरात्रीभर दुर्गा भवानीको पूजा आराधना, मूर्ति स्थापना, मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारीसँगै जिल्लाका विभिन्न स्थानमा भव्य पण्डाल निर्माण र सजावटको काम तीव्र रूपमा अगाडि बढ़िरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाको उमेरलाई सृजनशीलता र सक्रियतामा ल्याउन ज्येष्ठ नागरिकले अप्नाउनु पर्ने कुरा।
2: मैले पाँचवटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
0: 8,000 इजरायल भिसामा परीक्षा दिए 12% मात्र उत्रिन, तरकारीको विषादी प्रयोग नहुँदाखेरि समस्या लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तातोपानी नाका दशैं अघि नै खुल्ने शीर्षकमा खबर प्रकाशित छ। दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका सञ्चालनको तयारी गरेको छ। गत 15 भदौदेखि बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका केही दिनभित्र खुल्ने गरी काम अगाडि बढ़ाएको चिनिया पक्षले जानकारी दिएको सरकारी अधिकारीहरूले बताएका छन्। बढ़ी रूगाखोकी र ज्वरोका बिरामी शीर्षकको शिवहरि घिमिरेले लेख्नु भएको खबर प्रकाशित छ। 15 दिन यता उपत्यकामा अस्पतालमा ज्वरो र रूगाखोकीका बिरामीहरू बढ़ेका छन्। ज्वरो, रूगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पताल प्रशासनले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, ड्रोन र सीसीटीभीबाट सूक्ष्म निगरानी, अनलाइनबाटै ठगीको उजुरी शीर्षकमा अर्को खबर प्रकाशित छ भने विपदपछिको पुननिर्माणमा सीडीओ शक्ति साली

0: पुस्तकको खबर पनि प्रकाशित छ। त्यस्तै राप्रपा महाधिवेशन प्रतिनिधि कार्तिकमा चयन हुने पाँच प्रदेश र 74 जिल्लामा अधिवेशन सम्पन्न शीर्षकको खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमै ठेक्का लागेको दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। शुरूआती सम्झौता अनुसार काम भएको भए गत 7 वर्ष अघि नै गण्डकी र लुम्बिनी प्रदेशमा सूचना राजमार्ग निर्माण सम्पन्न भइसकेको हुन्थ्यो, तर अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। त्यस्तै भित्र्याउने तयारीमा रहेको धानबालीमा वर्षाले पुर्यायो क्षति शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर प्रकाशित छ। पाकेर काट्ने बेला भएको कैलालीका किसानको धानबालीमा वर्षाले क्षति पुर्याएको छ। धानको बिउ उत्पादनको अनुगमन शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा मन्त्री बाँड्ने थलो बन्दै प्रदेश शीर्षकको खबर प्रकाशित छ। रूपन्देही एकबाट प्रदेशसभामा निर्वाचित सन्तोष कुमार पाण्डे चौथो पटक मन्त्री बन्नुभयो। यस पटक मन्त्री बन्न उहाँले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको छ। 27 पुस 2079 दोस्रो कार्यकाल शुरू भए ता 4 वर्षमा 7 प्रदेशका 550 सांसद मध्ये 301 जना कम्तीमा एक पटक मन्त्री राज्य मन्त्री भइसक्नु भएको छ। अर्थात प्रदेश सभामा 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर प्राप्त समेत गरेका छन्। त्यस्तै भित्रपृष्ठमा दशैंमुखमा सड़कले समस्या, राति अबेरसम्म हवाई उड़ान गरिँदै शीर्षकको खबर छ। राजमार्गबाट 10 लाख र हवाई मार्गबाट करिब 30,000 देखि 35,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने समेत अनुमान गरिएको छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर पनि प्रकाशित छ भने नेपाल फिनटेक एक्सपो, वित्तीय अपराध रोक्न प्रविधि प्रयोगमा जोर शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
1: यसैबीच संसदीय समितिद्वारा सरकारलाई सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। संसदीय विशेष समितिले बाढ़ी प्रभावित क्षेत्रको प्रारम्भिक स्थलगत अवलोकनपछि प्रभावित क्षेत्रमा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारलाई 4 वटा सुझाव दिएको छ। समितिले बेपत्ताको खोजी, सब परीक्षण र कानूनी जटिलतालाई अध्यादेश मार्फत तत्काल सम्बोधन गर्न तथा अस्थायी आश्रयको सुदृढीकरण, तथ्याङ्क प्रमाणीकरण र औद्योगिक हबसहितको स्थायी पुनर्स्थापना गर्न सुझाव दिएको खबर छ। यसैबीच कारोबार दैनिकको भित्री पृष्ठमा 8,000 दिए इजरायलको भाषा परीक्षा तर 12% मात्र उत्तीर्ण खबर छ।
0: त्यस्तै आजको अन्नपूर्ण दैनिकको भित्रपृष्ठमा सड़कमा पहिरो, खल्तीमा असर शीर्षकको खबर प्रकाशित छ। आकाशीय हवाई भाड़ा, टिकटमा लूट तन्त्र शीर्षकको अजबी पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा क्षतिग्रस्त बनेपछि दशैं मनाउन घर फर्किने यात्रुहरूले शास्ति बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग र काठमाडौँ चितवन सड़क खण्ड शुक्रबारदेखि अवरूद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको हो। भित्रपृष्ठमा यो दशैंमा आए नयाँ नोट शीर्षकको खबर प्रकाशित छ। दशैं आँगन ढोकामै आइपुग्दा बजारमा भने नयाँ नोटको बासना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्को लाग्दो घाममा राष्ट्र बैंकको कार्यालय अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो, तर यसपालिको दृश्य र व्यवस्थापन भने फेरिएको छ। 2 वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि भने राष्ट्र बैंकले नयाँ नोटको पुनरागमन गराएको छ र यो पनि बिना झन्झट र बिना लाइन नोट नयाँ नोट प्राप्त गर्न सकिनेछ। विगतमा जस्तो निश्चित मिति तोकेर राष्ट्र बैंकको कार्यालय अगाडि लाइन बस्नुपर्ने छैन। राष्ट्र बैंकको केन्द्रीय तथा वित्तीय कार्यालयसँगै देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा शाखाहरूबाट नयाँ नोट सटाई गर्न सकिने समेत व्यवस्था मिलाइएको छ।
1: यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा तरकारीको हुँदैन विषादी परीक्षण शीर्षकमा बाबुराम कार्कीले खबर लेख्नु भएको छ। पूर्वी नेपालका शहरी र ग्रामीणी बजारमा दैनिक बिक्री हुने तरकारी, हरियो तरकारी र विभिन्न क्षेत्रबाट आएका तरकारीको कुनै पनि परीक्षण भएको छैन। कोशी प्रदेशको तराई र पहाड़ी जिल्लाबाट उत्पादित तरकारी र व्यापारी मार्फत भारतबाट आयात हुने हरियो तरकारीको विषादी अवशेष परीक्षण नहुँदा समस्या भइरहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। पालेस्तानी राष्ट्रपतिले राष्ट्रपति र संसदीय निर्वाचन दुवैसँग गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा ओकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर 28 हुने तय भएको थियो। राष्ट्रपति निर्वाचन सन् 2027 शुरूदेखि हुने अपेक्षा गरिएको थियो। राष्ट्रपतिको आदेश जारी गर्दै उहाँले पहिलो निर्धारित संसदीय निर्वाचन स्थगित भएको र 2027 सेप्टेम्बर 11 दुवै निर्वाचन गर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दिदेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्ट युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु भएको छ। मृतकमध्ये 3 बालबालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता यमनका हुती विद्रोही विरूद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कार्यवाही सञ्चालन गर्दै 136 सैन्य अखडामा निशाना बनाएर ध्वस्त पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल मार्फत इरान समर्थित हुती समूहका लड़ाकू र सैन्य क्षमता भएका क्षेत्रहरूमा लक्षित गरी आक्रमण गरेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र भारतमा ककरू जनता पार्टीले आह्वान गरेको प्रदर्शनमा सहभागी हुँदै गर्दा सयौं प्रदर्शनकारीलाई पीड़ा प्रहरले हिरासतमा लिएको छ। भारतीय संचार माध्यमका अनुसार दिल्लीमा 4,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। मतदाता नावलीमा अपारदर्शी ढंगले संशोधन गरिएको भन्दै भारतीय प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरू जनता पार्टीले केही दिनदेखि भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टीमका खेलाड़ी सम्मानित भएका छन्। नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको 50 वर्ष को अवसरमा नेपाल भलिबल संघले हिजो गोल्डन जुबली कार्यक्रम आयोजना गर्दै खेलाड़ीहरूलाई सम्मान गरेको हो। संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाड़ीलाई सम्मान पत्र र खादा प्रदान गरेको छ। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हिजो जापान प्रस्थान गरेको छ। नेपालको पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागिता रहँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेकन्दुकी पलेसा गोवर्धनले चीनको हाङजाउमा 4 संस्करणमा काँस्य जित्नु भएको थियो। बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लीग एनपीएलको 3रो संस्करणका लागि कर्णाली एक्समा अनुबन्धित हुनुभएको छ। बंगलादेशको उमेर समूहको क्रिकेटबाट पहिलो पहिचान बनाउनुभएका अरिफुलले बंगलादेशको 19 वर्ष मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसक्नु भएको छ। उहाँले बंगलादेशको हाई पर्फर्मेन्स टोली र ए टोलीबाट पनि खेल्नु भएको छ।
0: उमेर बढ़दै जाँदा त्यसको उपयोगका लागि आफ्ना सृजनशीलतामा कसरी ल्याउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब पाको उमेरलाई थप सृजनशील बनाउने कुरा। सन्तान जन्मिएदेखि नै आमा बुवाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यका लागि प्राथमिकता दिने गर्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता हुन्छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यकता छ। हामीले डाक्टर मुकेश कुमार चालिसेसँग उहाँको अनुभव साटेका छौं।
4: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू विशेष गरी जापानका जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन् त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थाले। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु
1: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन् अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा
4: हो यो गलत हो जो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो सरकारले अथवा संस्थाले 50-55 वर्षपछि त काम लाग्दैनस् भने जस्तरी निकालिदिन्छ तर उसले त 50-60 वर्षको अनुभव छ अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ हिजोको अवस्थालाई क्यारी अन गर्ने जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने
1: हजुर अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन तर युवा पिढी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला
4: होइन अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ हामी आफू बाहेक अरूलाई हेर्न सक्छौं र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो यो समाजमै रहन्छ त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ सेक्सपियरलाई सम्झिन्छौ विलियम ओडसर्सलाई सम्झिन्छौ हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ
1: डाक्टर मुकेश कुमार चालिसेसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार रसुवा भोटेकोसी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारको 30 दिने कार्ययोजना पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी
1: कांग्रेस पदाधिकारीको मतगणना जारी एमाले स्थायी कमिटी बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो कांग्रेस सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन
0: तातोपानी नाका दशैं अघि खुलाउने तयारी कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित मैथिली र लिम्बु सहित 13 भाषालाई मान्यता पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव
1: प्यालेस्टाइनमा राष्ट्रपति र संसदीय निर्वाचन करिब 1 वर्षका लागि स्थगित साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीमा 136 सैन्य अड्डा ध्वस्त अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण 15 जनाको मृत्यु
0: र भलिबलको राष्ट्रिय टोली सम्मानित जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान बंगलादेशका क्रिकेटर अरिफुल एनपीएलमा कर्णालीबाट खेल्ने
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकुली .com लिएका छौं राजेन्द्र मानन्दर राजमानले यो कार्टुन खिच्नु भएको छ यहाँ एउटा तराजु ठूलो तराजु देखिन्छ एकापट्टि कालो बजारी कृत्रिम अभाव मूल्य वृद्धि सल्लाहकारै सल्लाहकार भन्ने कुरा लेखिएको छ भने अर्को पटक एकदमै उपभोक्ता दुब्लो भएर मर्नै आँटेका जस्ता देखिने उपभोक्तालाई राखिएको छ र यहाँ दुईवटा चराहरूले जिस्काइरहेका छन् जति नै कालो बजारी घटाउने भनेर सल्लाहकार थपे पनि सल्लाहकारै सल्लाहकार भइसकेपछि झन बजार अनुगमन हुँदैन र भ्रष्टाचारको जालो फैलिन्छ भन्ने व्यङ्ग गर्न खोजिएको छ
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267 01052267।
4: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
5: ल। तपाईँ विदेश जानलाइस कि के हो?
6: यहीँ भन्दै किन जाएर हो है पासपोर्ट?
5: बटारिया कुरा नगर्नु मसँग।
6: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुण्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी मिलन टोल सम्पर्क नम्बर 98147793 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरभेरो।

97.5 MHz को बिहान 6:35 बजेको समाचार सेरोफेरोमा म शर्मिला साक्यको नमस्कार। तपाईँ प्रसारण एफएम ब्यान्डको 97.5 MHzमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। धादिङको गलौदीमा नयाँ ट्र्याक खोलिएपछि पृथ्वी राजमार्गमा रोकिएका सवारी साधन पास। आजदेखि बडा दशैं शुरू, बिहान 11:47 घटना स्थापनाको साइत। ट्रम्प पुटिनसँगको डिजेल आपूर्ति सम्झौता घोषणापछि युक्रेनमा रूसी आक्रमण, 3 बालबालिका सहित 8 जनाको मृत्यु। र धादिङको नलाङमा तेस्रो सो लोक बहादुर

सायद रहेको छ। दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय मान्यता अनुसार विजयदित मुहूर्तमा घटस्थापनाको सायद निर्धारण गरिएको समितिले जनाएको छ। घटस्थापनाको दिन घरको पूजा कोठा वा दशैं घरमा दियो कलश र गणेशको स्थापना गरी विधिपूर्वक जौ छरेर जमरा राख्ने परम्परा छ। नवरात्र भर दुर्गा भवानीको नै स्वरूपको पूजा आराधना गरिन्छ। दशैंको सातौं दिन फूलपाती भित्याइन्छ भने महाअष्टमी र महानवमीमा विशेष पूजा आराधना गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रकृतिको रूपमा मनाइने बड़ा दशैंको मुख्य दिन विजय दशमीमा टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने चलन छ। यस वर्षको विजय दशमीको टीका आगामी कार्तिक 4 गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम सायद बिहान 10:26 निर्धारण गरेको छ। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास पुनर्स्थापित गर्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। पार्टीको 15 महाधिवेशनबाट सभापति निर्वाचन भएपछि पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थनलाई सम्बोधन गर्दै थापाले प्राप्त जिम्मेवारीले अधिकार नभई जवाफदेहिताको रूपमा लिएको बताउनुभयो। उहाँले नयाँ नेतृत्व चयन हुँदै मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै काम गर्ने शैली जिम्मेवारी र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताउनुभयो। महाधिवेशनमा भएको प्रतिस्पर्धा स्वाभाविक लोकतान्त्रिक अभ्यासमा रूपमा लिँदै सभापतिको प्रतिस्पर्धी श्यामकृष्ण खड्की सहित सबैलाई साथमा लिएर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। थापाले नागरिक र कांग्रेस बीचको विश्वास कमजोर भएको उल्लेख गर्दै किसान उद्योगी व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालको भरोसा गर्ने पार्टी बनाउनु पर्नेमा जोड़ दिनुभयो। कांग्रेसका शुभेच्छुकलाई पुनः पार्टीसँग जोड़न र घर घरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउन पनि काम गर्ने शैलीमै परिवर्तन गर्नुपर्ने उहाँको भनाई थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मार्फतका निकायमा प्रयोग भइरहेको सफ्टवेयर र हार्डवेयर खरिद र प्रयोगको अध्ययन गर्ने समिति गठन गरेको छ। मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन र अभिलेख विभागमा प्रयोग भइरहेको निलिस अल आरएमआईएस र मेरो किस्ता सम्बन्धी सफ्टवेयर र हार्डवेयरको वास्तविक अवस्था अध्ययन गर्ने समिति गठन गरिएको हो। मन्त्री प्रतिभा रावली सचिवलाई अनुसार मन्त्रालयको भदौ 23 गतेको निर्णय अनुसार गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदिशा दिएको छ। मन्त्रालयका सहसचिव धोलराज ढकालले संयोजत्वमा गठित समितिका प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना प्रविधि निर्देशकका प्रतिनिधि मन्त्रालयका उपसचिव देवेन्द्र सापकोटा र रामचन्द्र रेग्मी लेखा अधिकृत दिगम्बर रिचाल र शाखा अधिकृत लोकमणि खनाल सदस्य रहेका छन्। कम्प्युटर इन्जिनियर दुवेश श्रेष्ठ सदस्य सचिव हुनुभएको छ। समितिले खरिद गरेका सफ्टवेयर र हार्डवेयरको गुणस्तर उपयोगी र प्रयोगको व्यवस्था अध्ययन गर्नुका साथै खरिद प्रक्रिया प्रचलित मापदण्ड अनुसार भए नभएको जाँच गर्नेछ। त्यस्तै खरिद प्रक्रियामा सम्भावित अनियमितता वा सार्वजनिक स्रोतको दुरूपयोग भए नभएको समेत छानबिन गरी सुधारको लागि सुविधा सहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिलाई दिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव कुमार नेपालको पार्टीको सूचना तथा संचार प्रविधि नीतिको मस्यौदा संयुक्त रूपमा बुझ्नु भएको छ। शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित सूचना तथा संचार प्रविधि विभागको बैठकमा विभागीय प्रमुख युवराज दुलालले नीतिको मस्यौदा हस्तान्तरण गर्नुभएको हो। बैठकमा संयोजक प्रचण्डले पार्टीका सही नीति जनतामाझ स्थापित गर्ने र गलत भ्रम सिर्जन सूचना प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले गलत एल्गोरिदमको प्रभाव चिन्ने सही सूचनाको आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो। त्यस्तै सह संयोजक माधव कुमार नेपालको पुराना राजनीतिक दल

0: ले खुलेका ऐतिहासिक र सकारात्मक भूमिकालाई न्यूनीकरण गर्दै समाजमा गलत भाष्य स्थापित गर्न खोजिएको बताउनुभयो। प्रवक्ता प्रकाश ज्वालाले समग्र पार्टी पंकितलाई आधुनिक र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभयो। विभागीय प्रमुख दुलालले पार्टीका नीति तथा कार्यक्रम सूचना प्रविधिको माध्यमबाट जनता माग स्थापित गर्ने विभागले भूमिका खेल्ने बताउनुभयो। विभागका उपप्रमुख सुवरेन्द्र बस्नेतका अनुसार पार्टीको केन्द्रीय समितिबाट अनुमोदन भएपछि उक्त नीति कार्यान्वयनमा जानेछ।
1: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
2: मोबाइल किन्दा एयरफोर्स फ्री,
1: पाँचवटा बोतलमा गेम खेली हजार सम्बन्धित हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
2: चार्जर, स्टिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
3: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
2: सम्पर्क नम्बर 9849424311, 9849424311।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला?
4: ल, त पनि विदेश जानलाइस कि के हो?
5: यहीँ बन्दै किन जाएर है पासपोर्ट?
4: बताइदिया कुरो नगर्नु मस
5: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। परराष्ट्र मन्त्री सिसिरी खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय कार्यक्रम सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। मन्त्री खनालको भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालका हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रका राहत, पुनर्लाभ र पुननिर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढ़ी विपद प्रतिकारका लागि अस्ट्रेलियाले घोषणा गरे अनुसार सहायता 26 मिलियन अमेरिकी डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो। स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै उहाँले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने, अन्योचित जलवायु वित्तीय परिचालन गर्न तथा अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो। भ्रमणका क्रममा फिजीको नाडीमा आयोजित उच्च स्तरीय कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूको जलवायु परिवर्तनका कारण समान प्रकृतिका जोखिम सामना गरिरहेको उल्लेख गर्नुभएको थियो। उहाँले जलवायु न्यायका लागि नेपालको आवाज अन्तर्राष्ट्रिय समुदाय पठाउनु पर्ने जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको। भोलिपल्ट युक्रेनले जोपोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि 3 बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। आवासीय भवनमा रूसी हवाई बम खस्दा कम्तीमा 16 जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले जनाएका छन्। पछिल्लो 4 दिनमा रूसी बमबारीका कारण 55 जना भन्दा बढी मृत्यु भएको विवरण सार्वजनिक भएको छ। ट्रम्पले रूसबाट ठूलो परिमाण डिजेल आपूर्ति गर्ने सम्झौता भएको घोषणा गर्नुभएको थियो। उहाँका अनुसार रूसले तत्काल 3,00,000 टन भन्दा बढ़ी डिजेल उपलब्ध गराउनेछन् भने त्यसपछि थप आपूर्ति गरिनेछ। यो घोषणाले युक्रेन विरूद्धको युद्धका कारण रूसमाथि लगाएको अमेरिकी प्रतिबन्ध नीतिबारे प्रश्न उठाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यस्तो सम्झौता रूसलाई युद्धका लागि थप आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिनुभएको छ। उहाँले यसबाट युद्ध लम्बिने जोखिम रहेको बताउनु भएको छ। रूसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको 4.5 वर्ष भन्दा बढ़ी समय बितिसक्दा पनि युद्धमा निर्णायक प्रगति हुन सकेको छैन। दुवै पक्षबीच युद्ध मोर्चामा गतिरोध कायम रहे पनि लामो दूरीमा हवाई आक्रमण भने जारी छन्। अब खेल खबर। धादिङको सितले गाउँपालिका 2 नलाङ खेलमा तेस्रो सो लोकबहादुर गुरूङ स्मृति कप 2083 खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने भएको छ। तमु युवा समाजको आयोजनामा प्रतियोगिता आगामी कार्तिक 5 देखि 7 गतेसम्म सञ्चालन हुने भएको हो। प्रतियोगितामा प्रथम हुने टोलीले 1,11,111 रूपियाँ, द्वितीय हुनेले 55,555 रूपियाँ र तृतीय हुनेले टोलीले 33,333 रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। विजेता टोलीलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सेन्टर डिफेन्डर, सर्भर प्लेयर र कोचलाई समेत विधागत रूपमा पुरस्कृत गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले 6,000 रूपियाँ दर्ता बुझाउन पर्नेछ। टोली दर्ताले अन्तिम मिति कार्तिक 3 गते तोकिएको छ। प्रतियोगितामा सहभागी खेलाड़ी सम्बन्धित पालिकाकै हुनुपर्ने छ भने प्रत्येक टोलीमा 12 खेलाड़ी, 1 कोच र 1 क्याप्टेन रहने व्यवस्था गरिएको छ। टीम दर्ता तथा खेलाड़ी प्रमाणीकरणका लागि नागरिकता वा जन्मदत्ताको प्रतिलिपि अनिवार्य गरिएको आयोजकले जनाएको छ। नलाङका साबेको वडा नम्बर 4 वडाध्यक्ष समेत रहेका लोकबहादुर गुरूङको खिरेमा सवारी दुर्घटनामा परिनिधन भएपछि उहाँको सम्झनामा तमु युवा समाज सिद्धलेक 2 हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ। गत वर्षको दोस्रो संस्करणको उपाधि नुवाकोटको दुम्सेश्वर गाउँपालिकाले जितेको थियो। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। धादिङको गलतीमा नयाँ ट्र्याक खोलिएपछि पृथ्वी राजमार्गमा रोकिएका सवारी साधन पास। आजदेखि बडा दशैं शुरू, बिहान 11:47 घटस्थापना साइत। ट्रम्प पुटिन बीचको डिजेल आपूर्ति सम्झौताको घोषणापछि युक्रेन रूसी आक्रमण, 3 बालबालिका सहित 8 जनाको मृत्यु। र धादिङको नलाङमा तेस्रो सो लोकबहादुर गुरूङ स्मृति कप भलिबल प्रतियोगिता हुँदै विजेतालाई 1,11,000 पुरस्कार। हौस् त बिहान 6:35 बजेको समाचार अहिले सकियो। प्राविधिक मित्र अञ्जना गुरुङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
8: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
9: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
10: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
9: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
10: ल भाइ गो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: हस् बाबा।
11: कृष्ण सप्लायर्स धादिङबेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97 41 031 429।
12: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
13: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
12: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: सम्पर्क नम्बर 01052267 01052267।
14: सर सर कम्प्युटर ल्याब जाने आज,
15: अब नेक्स्ट फ्राइडे पक्का होस्।
16: होइन के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
15: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
16: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भए, हाम्रै धादिङबेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
17: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
16: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
17: सम्पर्क नम्बर 98 60 628 100, 98 0 82 79 417।
18: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra har ek din 8 jana lai Redmi Buds 6 Play, har ek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos. Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
19: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: टाइम चेक इट्स 7 AM
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न FM रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निरकन्ती धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

प्रतिपदा नसतमा रहेको छ आज, चित्र नक्षत्र योगमा रहेको छ, वैद रीति योग रहेको छ, करणमा रहेको छ किमस्तुग्नकरण रहेको छ, किमस्तुग्नकरण रहनेछ 8:33 तदुपरान्त बवहकरण रहनेछ। चन्द्रमा आज कन्या राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी कन्या राशिमा आनन्दादि योगमा आज पद्म योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 6:02 भयो भने सन्त सूर्यास्त 5:37 हुनेछ र आजको दिनमा घडी 11:35 बेला रहनेछ। आज घटस्थापना, आज नवरात्र आरम्भ, माता महाश्राद्ध भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। विशेष गरी आजको कालबेलाको समय रहेको छ, विशेष गरी आजको कालबेलाको समय भनिरहेको छ दिउँसोको बिहानको 11:27 दिउँसोको 1:17:22 आज कालबेला। यस्तै गरेर आजको लागि चाहिँ नै विशेष गरी लाभ बेला बिहानको 8:55:57 10:23 12 सेकेन्डसम्म लाभ बेला। आजको शुभ बेला रहेको छ, विशेष गरी आजको शुभ बेला रहेको छ दिउँसोको 1:17:42 दिउँसोको 2:44:57 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। ग्रह गोचरमा सूर्य आज कन्या राशिमा, चन्द्रमा कन्या राशिमा, यस्तै गरेर आज चन्द्रमा भने विशेष गरी 10:28 कन्या राशिमा, तदुपरान्त तुला राशिमा प्रवेश गर्दैछन्। यस्तै गरेर मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ। चित्राको दोस्रो चरण नाम आउँछ, पोबाट नाम आउँछ, मध्यनारी राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

आज मिति 2083 साल असोज महिनाको आज 25 गते तदनुसार ईस्वी सन् 2026 अक्टोबर 11 तारिक शक संवत्सर 1948 नेपाल सम्बत 1146 कौलाथ रोद नामक संवत्सर दक्षिणायन शरद ऋतु आज आइतबार रहेको छ आश्विन शुक्ल पक्ष तिथि रहेको छ आज।

0: मेष राशि उनीहरूका लागि आजको दिन बिहानको समय संघर्षपूर्ण देखे पनि वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। दिनको समय मनोरञ्जनपूर्ण र उत्साहप्रवर्धक रहनेछ। व्यापार बढ्दै जानेछन् भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्ति हुँदै जानेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तको साथ पनि जुट्ने खालको योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन बिहानको समय सानोतिनो समस्यामा अल्झनु पर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने हुन सक्छ। मेहनतीका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिन्छ। धनमाल सुरक्षामा सजग रहनु पर्ला। प्रतिस्पर्धामा विजयी भइएछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा स्वास्थ्यमा पनि ध्यान दिँदै अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउँदै जानेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिन्छ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। पढाइमा गुरूजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्दै जानेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने खालको योग भइ राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष काम गर्न बिहानको समय अनुकूल रहनेछ। अग्रजको सहयोग लिँदा राम्रो फाइदा हुनेछ। तर योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। दिउँसोदेखि केही समय केही प्रतिकूल रहनेछ। विश्वमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिया काम दोहोर्याएर प्रार्थना गर्नु पर्ला। आश लाग्यो काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नगर्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन बिहानको समय अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। वाद विवादमा खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मेहनतले भविष्यमा भने नाम दाम इनाम प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछन्। रचनात्मक काममा जुट्ने समय रहेको छ। रोकिया काम सम्पादन हुँदै जानेछन्। सहयोगहरू जुट्नले प्रतिस्पर्धाको दौड़मा जित हासिल पनि हुने खालको योग भनी राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुन जाँदैछन्। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनु पर्ने हुन सक्छ। तैपनि दिगो काम शुरू गर्ने समय रहेको छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। काममा शुभचिन्तकले साथ दिनेछन्। आमदमीको स्रोत बढ्दै जानेछन् र धनलाभ पनि हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन शुरूमा खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्वाकांक्षी काम शुरू हुनेछ। तारिफका कामले प्रशंसकहरू बढ्दै जानेछन्। मेहनतले ज्ञान कला र व्यक्तित्व निखार्ने समय रहेको छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। व्यापार व्यवसायमा कम फाइदा भए पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। मेहनत गर्दै अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक राशि।
0: वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार स्थानीय जारी सटपट्टामा लाभ मिल्नेछ। केही आमदानी हुने सम्भावना रहेको छ। श्रमको उचित मूल्य पाइन्छ। रोकियो काम बन्द जाँदैछन्। जिम्मेवारी पनि बढ्न सक्छ तर अनासै आकस्मिक समस्याले खर्च बढाउने सम्भावना रहेको छ। दिउँसोदेखि अवसरलाई केही दौडधुप गर्नु पर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। यात्राको प्रक्रिया पनि अघि बढाउन सकिने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन बिहान अरूको प्रभावमा पर्ने हुँदा गोपनीयताहरू भङ्ग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्दा राम्रो हुनेछ। दिउँसोदेखि परिस्थिति सुधार आउनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। व्यापार बढ्दै जानेछन्। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्। पुरानो समस्या सुल्झाउनले विभिन्न अवसर प्राप्त हुनेछन्। दिगो काम शुरू हुँदै जानेछन् भने छोटो समयमै उपलब्धि हात लागि हुने समय राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछन्। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। काम सम्पादन नभए पनि दिगो योजना बन्द जाँदैछन्। दिउँसोदेखि पुरुषोत्तम काम गर्दै लाभ उठाउन सकिन्छ। मेहनत गर्दा उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। आँटले कीर्तिमानी दिलाउनेछ। समाज सेवा र परोपकारी काममा प्रवृत्त पनि हुने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अरूको प्रभावमा पर्ने हुँदा गोपनीयताहरू भङ्ग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्दा राम्रो हुनेछ। फाइदाको लागि काममा दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। श्रम परे पनि दोस्रोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्दै जाँदैछन्। मनमा अध्यात्म भाव जागृत हुनाले परोपकारी काममा पनि प्रवृत्त हुने खालको योग भन्ने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन बिहानको समय उत्साह प्रवर्तक रहनेछ। रमणीय यात्राका बीच मान सम्मान प्राप्त हुनेछ। व्यापार व्यवसायमा मनका फाइदा उठाउन सकिन्छ। दिउँसोदेखि स्वास्थ्य बाधा हुन सक्छ। सात दिनहरू नहुँदा दुःख पाइन्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्दै जानेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहार विहारमा समेत ध्यान पुर्याउनु पर्ने खालको यो पनि राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ र आज दिन पनि असाध्य विशेष रहेको छ। आज घटस्थापना नवरात्र आरम्भ पनि रहेको छ। आज अलिकति घटस्थापनाको विषयमा विभिन्न व्यक्तिहरूले चाहिँ विशेष गरी अलि नबुझ्नु भएको हो कि जस्तो लागेको छ। आज जमरा राख्न हुन्छ कि हुँदैन, आज राख्ने हो कि जमरा, भोलि राख्ने हो कि जमरा, आज जमरा राख्दाखेरि धन नासिने, पुत्रलाई हानि गर्ने भन्ने कुराहरू पनि सुनिन्छ विभिन्न माध्यमहरूबाट भन्ने धेरैको मनमा जिज्ञासा पनि रहेको छ, धेरैको मन दोधार पनि छ क्या। अब यसलाई चाहिँ प्रष्ट पारौँ आज हामीहरूले चाहिँ घटस्थापनाको दिन के गर्नुपर्छ अनि कसरी राख्ने जमरा, आज के हो त यो खास नियम के हो, यसको शास्त्रीय मान्यता के छ, प्रमाण के छ भन्ने विषयमा पनि तपाईँहरूले म जानकारी भने गराउन कोसिसमा रहेको छु। सर्वप्रथम लागौ आज घटस्थापना हो, जमरा राख्ने घटस्थापना गर्ने दिन आज नै हो, भोलि गर्न मिल्दैन है। विभिन्न टिकटकहरूमा, फेसबुकहरूमा, युट्युबहरूमा चाहिँ विभिन्न गुरुहरूले चाहिँ अलिकति दोधार बनाइदिनु भएको छ हाम्रा श्रोताहरूलाई। श्रोताहरू चाहिँ दोधार नहुनुहोस्, तपाईँहरू निर्धक्क भएर बस्नुहोस्, किनकि म जे बोल्छु प्रमाणसहित बोल्छु, प्रमाण बिगर म तपाईँहरूसँग बोल्ने गरेको छैन, किनकि मैले तपाईँहरूसँग प्रमाण बिना बोल्नु पनि हुँदैन। मैले नै त्यस्तो काम गरेँ भने कसले चाहिँ तपाईँलाई राम्रो बाटोमा सही मार्गमा सत्य तथ्य कुराहरू तपाईँले कसरी थाहा पाउने हो कि होइन भन्नुहोस् त। त्यही भएर म चाहिँ शास्त्रले जे भन्छ हो त्यसकै विषयमा जानकारी चाहिँ तपाईँहरूसँग गराउने गरेको छु क्या, विशेष गरी चाहिँ। र आज घटस्थापना गर्ने दिन रहेको छ, जमरा आजै राख्नुहोला। तपाईँहरूले राख्दाखेरि चाहिँ नि भोलि राखेको जमरा हुँदैन। अनि कसैले भन्नुहुन्छ आज घट चाहिँ जमरा राख्दाखेरि दुई महिना हुन्छ होइन, अब अहिले मङ्सिर महिना छ, अब फेरि कार्तिक महिनामा टिका छ, दुई महिनाको जमरा, दुई महिना जमरा पनि भन्नुहुन्छ फेरि है। त्यो बिचरा नबुझेर पनि भन्नुभएको हुनसक्छ होइन, त्यसलाई म आज तपाईँहरूलाई म छ्याङ्ग बनाउँछु। विशेष गरी सर्वप्रथम लागौँ आज जमरा राख्ने, कति बजे राख्ने त, के गर्ने त भन्ने विषयमा म तपाईँलाई प्रष्ट पार्न आएको छु र प्रमाणसहित पनि म तपाईँलाई भन्नेछु। विशेष गरी चाहिँ ध्यान दिएर कार्यक्रममा सुन्नुहोस्, रेकर्ड गर्नुहोस्, तपाईँहरूले कार्यक्रमलाई एकदम राम्रो सजिलो हुनेछ। आज घटस्थापना गर्ने दिन, जमरा राख्ने दिन, यानि कि बत्ती बाल्नु पर्छ। सुरुमा त बत्ती नबालिकन कुनै पनि कर्म हुँदैन, दियो त बाल्नुपर्छ। र घटस्थापना गर्ने दिन आज विशेष रहेको छ। आजको साइत भनेको 11 बजेर ठ्याक्कै 47 मिनटमा तपाईँले जमरा राख्नुपर्छ, यानि कि दियो बाल्नु पर्छ। सुरुमा त दियो नबाली त हुँदैन हेर्नु हो कि होइन, त्यो भएर जमरा राख्ने, घटस्थापना गर्ने, दियो बाल्ने, पूजा सुरु गर्ने भनेको ठ्याक्क 11 बजेर 47 मिनटमा तपाईँले दीपक प्रज्वलन गरेर चाहिँ कार्यलाई अगाडि बढाउन पनि तपाईँले सक्नुहुन्छ। विशेष गरी जमरा राख्ने आज नै हो, आज नराखेर भोलि राख्न मिल्दैन है। कसै कसैको कहीँ कहीँ चलन के रहेछ भने द्वितीयको जुन हेरेर जमरा राख्ने पनि भन्नुहुँदो रहेछ, त्यस्तो होइन, त्यो चाहिँ तपाईँले मैले बनाएको नियम हो होइन, तर शास्त्रले त्यस्तो भन्दैन। शास्त्रले के भन्छ भन्दा आज नै राख्नुपर्छ। आज प्रथममा शैलपुत्री, शैलपुत्री भगवतीको आज पूजा गर्ने दिन पनि रहेको छ। ओम शैलपुत्री देव्यै नमः भन्नुहोस्, ओम ऐं ह्रीं क्लीं चामुण्डा विच्चै नमः भन्नुहोस् होइन, ओम श्री दुर्गायै नमः भन्नुहोस्। तपाईँले मन्त्र जापहरू पनि गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ विशेष गरी 11 बजेर 47 मिनटमा घटस्थापना गर्ने, अनि के के जाति पनि भन्छन् फेरि, के के शान्ति पनि गर्नुपर्छ भन्छन्, चित्र नक्षत्र वैदिति योगको शान्ति गर्नु, घटस्थापना गर्नु अघि यो शान्ति गराएर मात्रै गर्नु पनि भन्छन् फेरि, के होला शास्त्र सम्मत के देखिन्छ भन्ने पनि तपाईँको मनमा लागेको हुनसक्छ क्या फेरि होइन। हो त्यो शान्ति गर्नको लागि तपाईँले अब पूजा गरेर सुरु गरे हुन्छ, र घटस्थापना गर्न चाहिँ 11 बजेर 47 मिनटको साइत हो विशेष गरी चाहिँ होइन। अब यो वैधिति योग र चित्र नक्षत्रको प्रमाण पनि कुरा गरौँ है, प्रमाणित प्रमाणले के भन्छ होइन, घटस्थापना र चित्र र वैधिति योगको शान्ति होइन, यो के हो कस्तो हो भन्ने विषय पनि म तपाईँलाई जानकारी पनि गराउनेछु। विशेष गरी चाहिँ
के भन्छ भन्दा दशैं अर्थात शारदीय नवरात्रको पहिलो दिन, आज यो नवरात्रलाई शारदीय नवरात्र पनि भनिन्छ है, पहिलो दिन दुर्गा पूजा गर्ने कार्यलाई घटस्थापना भनिन्छ र विशेष गरी यो घटस्थापना आश्विन शुक्ल पक्षको प्रतिपदादेखि गरिन्छ, आजदेखि अहिले चाहिँ आश्विन शुक्ल पक्षको प्रतिपदा हो। आश्विन शुक्ल प्रतिपदाको दिन यदा कदा कहिले काहीँ यो केही समयमा केही वर्षमा फेरि पर्ने चिज हो, यो सधैँभरि पर्दैन, चित्रा नक्षत्र अनि वैदित योग पनि पर्न सक्दछ, जस्तै यसपालि परेको छ। यसरी घटस्थापनाको दिन चित्रा नक्षत्र वैदित योग पर्यो र यसमा घटस्थापना गरियो भने ठूलो अनिष्ट हुन्छ भने शास्त्रमा पनि बताएको छ। विशेष गरी जस्तै वैदितो पुत्रनाश स्याचित चित्रायाम धननाशनम तस्मान स्थापयत कुम्भम चित्रायाम वैदितौ तदहा भनेछ। अर्थात यसले के भन्न खोजेको छ भन्दा वैदित योगमा घटस्थापना गरे पुत्रनाश हुन्छ र चित्रा नक्षत्रमा घटस्थापना गरे धननाश हुन्छ। फेरि हेर्नु है, घटस्थापनाको दिन पुरापुर चित्र नक्षत्र र वैदित योग परेकोमा के गर्ने त भन्दा शास्त्रमा के लेखेको छ भन्दा देवी पुराणको भागवार्चन दीपिकामा के लेखेको छ भन्दा त्रष्टा वैधित युक्ता चेत प्रतिपत चण्डिकार्चने तयोरन्ते विधानतव्यम कलशा सुवर्णम गृह भनौ होइन। अर्को चाहिँ तपाईँको चाहिँ दुर्गोत्सवमा कात्यायनको वचन के छ भन्दा दुर्गोत्सवमा के भनेको छ भन्दा प्रतिपद्या सुने मासे भुवौ वैधित्री चित्रयो आद्या पादो परित्यज प्रारभेवन वरात्रकम चित्रा वैधिति सम्पूर्णा प्रतिपक्षित भवेन नृप त्याज्या हम स्यात् प्रयत्याज्या तुरी स्याए तुपूजनम पनि भनेको छ। यसको अर्थ के हो भन्दा घटस्थापनाको दिन पुरापुर चित्र नक्षत्र र वैदित योग परेमा सकभर यी दुवैको घटिपला बितेपछि घटस्थापना गर्नु, यो सम्भव नभएमा चित्रा र वैदितीको तीन चौथाई घटाई अर्थात तीन चार घडी कटाएर पछिल्लो एक चौथाई अर्थात एकदेखि चार घडीको मा गर्नु, पुरा दिन र पुरा रातभरि चित्र वैदित योग पर्दा न रात्रौ स्थापयत कुम्भम न च कुम्भा विशेष छ। मत्स्य पुराणमा के भनेको छ भन्दा शास्त्रीय वचन अनुसार चाहिँ राति घटस्थापना निषेध गरेकाले समस्या जस्ताको तस्तै रहन्छ। यसमा के गर्त भन्दा के गर्ने त भन्दा यो समस्याको समाधानका लागि शास्त्रले यस्तो निर्देशन गरेको छ। कस्तो निर्देशन गरेको छ भन्दाखेरि विशेष गरी सम्पूर्ण प्रतिपद देव चित्रा युक्ता यदा भवेत वैधित्या वापि युक्ता स्यात् तथा मध्यन दिने रवौ अभिजितु मुहूर्त्या तत् त्रास्थात् मसिनौ पवेत पनि भनेको छ। यहाँ के भनेको छ भन्दा यसले के भनौ भन्दाखेरि घटस्थापनाको दिन चित्रा नक्षत्र वैधिति योग परेमा मध्याह कालमा अभिजित मुहूर्त परेको समयमा घटस्थापना गर्नुपर्दछ भनौ। यसमा चाहिँ विशेष गरी बुझ्नुभयो, त्यही भएर अहिले अभिजित मुहूर्तमा 11:47 घटस्थापनाको साइत निक्लिएको हो। यसपालि चाहिँ 2083 असोज 25 गते आइतबार यानि कि आज आश्विन शुक्ल प्रतिपदा तिथि परेकाले यो दिन घटस्थापना परेको छ। यसमा रातको विशेष गरी चाहिँ 10:54 चित्रा नक्षत्र र रातको विशेष गरी 10:30 वैदित योग परेको छ। यसरी प्रातःकालमा चित्रा नक्षत्र र वैदित योग परेकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिको घटस्थापनाको शुभ साहित्य निकाल्दा मध्याह्नकाल र अभिजित मुहूर्तको मध्य पारेर बिहानको 11:47 घटस्थापनाको साहित निर्धारण गरेको छ। सबै नवरात्रीमा दुर्गा पूजा गर्दा कुन समयमा गर्ने भन्ने विषय भने निम्न अनुसार शास्त्रीय वचन पनि रहेको छ। के भनेको छ भन्दा भास्करो दयमारम्भ यावतु दश नाडिका प्रात काल इति प्रोक्त स्थाप नारो हणादिशु। यो विष्णु धर्मोत्तर पुराणमा यो लेखेको छ। अनि अस्ति देवी पुराणमा के भन्छ भन्दा
देवी पुराणमा के भनेको छ भन्दाखेरि विशेष गरी प्रातरावाहे देवी प्रातरेव प्रवेशयेत प्रात प्रातश्च सम्पूज्य प्रातरेव विसर्जयेत। यहाँ के भन्नु भन्दा सूर्य उदय भएदेखि दश घडी अर्थात चार घण्टा सम्म प्रातकाल हुन्छ। प्रातकालमा देवीको आह्वान गर्नु पर्दछ, प्रातकालमा नै देवीलाई प्रवेश गराउनु पर्दछ। प्रतिदिन प्रातकाल देवीको पूजा गरी प्रातकालमा नै देवीको विसर्जन पनि गर्नुपर्दछ। अन्तिममा फेरि प्रातकाल भनेको बिहानकै समयमा गर्नुपर्दछ। यो भनाइ अनुसार प्रातकालमा घट स्थापना गर्नुपर्छ भने शास्त्रको मूल मर्म र चित्रा वा वैदिति योगमा मध्याह कालमा घट स्थापना गर्नुपर्छ भने शास्त्रको अर्को भनाइ रहेको छ। के भनेको छ भन्दाखेरि तपाईँको चाहिँ सामान्य शास्त्रो नूनम विशेषो बलवान भवेत, अर्थात सामान्य शास्त्र भन्दा विशेष शास्त्र बलवान हुने भएकाले चित्रा नक्षत्र र वैदिति योग परेमा विशेष गरी मध्याह्नकालको अभिजित मुहूर्तमा घट स्थापना गर्नु नै शास्त्रसम्म देखिन्छ। मध्याह्नकाल भनेको दिउँसो देखिन्छ होइन। यसकारण नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले 83 सालको घट स्थापनाको साइत निकाल्दा अभिजित मुहूर्त र अन्य ग्रह स्थितिलाई समेत विचार गरी असोज 25 गते आइतबार बिहानको 11:47 घट स्थापना गर्नु, जमरा छर्नु, देवीको पूजा शुरू गर्नु भन्ने गरेको निर्णय पुरापुर शास्त्र सम्मत भने देखिन्छ। बुझ्नुभयो कुरा तपाईँले? विशेष गरी चाहिँ मैले जति कुराहरू सबैको उल्लेख गरे ती सबै शास्त्रीय वचनको निष्कर्षलाई विचार गर्दा प्रातकालमा भगवतीको आह्वान गर्नु भन्ने पहिलो भनाई, चित्रा नक्षत्र वैद्युति योग परेमा घर स्थापना गर्दा धननाश र पुत्रनाश हुन्छ भन्ने दोस्रो भनाई र चित्रा नक्षत्र र वैद्युति योगमा परेमा मध्याह्न कालमा अभिजुत मुहूर्त पारेर घर स्थापना गर्नु भने तेस्रो भनाईलाई विश्लेषण र समीक्षा गर्दा मूल नक्षत्र अश्लेषा नक्षत्रमा बालक जन्मेमा सुन्नुहोस् है, बालक जन्मेमा मूल नक्षत्र र अश्लेषा नक्षत्रको शान्ति गरे झैं सुन्नुहोस् है गरे झैं चित्रा र वैद्युति योगको पनि शान्ति गर्ने परम्परा र शास्त्रज्ञहरूको मतलाई समेत मध्यनजर गरी चित्रा नक्षत्र र वैद्युति योगको शान्तिका सम्बन्धमा निम्न अनुसारको विधिहरू पनि भनेको छ। के भनेको छ अब चित्र नक्षत्रको शान्ति वैद्युति योगको शान्ति गरेर घर स्थापना गर्नु भनेर प्रष्ट उल्लेख गर्ने गरिएको देखियो। अब कसरी शान्ति गर्ने त भन्दा सकभर रातो वस्त्र धारण गरी शुद्ध आसन बस्ने, रातो कपडा लगाएर शुद्ध आसन बस्ने, आचमन गर्ने, आसनलाई शोधन गर्ने, प्राणायाम गर्ने, भगवतीलाई जल चढाई नमस्कार गर्ने, शङ्ख घण्ट डम्बरू बजाएर विशेष गरी सेतो सरसु चन्दन अश्वता फूल जौ तिल चारैतिर छर्किने, पूजामा विघ्नकार भूतादीलाई अपसारण गर्ने, करपात्र निर्माण गर्ने, चित्रा वैदिति योगको शान्तिपूर्वक घर स्थापना गरी देवी पूजा गर्ने अधिकार प्राप्तिलाई प्रासित एउटा गाईदान गर्ने, प्रतिज्ञा संकल्प गर्ने, ऋषि न्यास करण्यास अङ्गन्यास गरी दुर्गा भगवतीको पूजा गर्ने, यथाशक्ति भगवतीको मूल मन्त्र जप गर्ने, ओम ऐं ह्रीं क्लीं चामुण्डा विच्चै नमः जल चढाउने, भगवतीलाई नमस्कार गर्ने, अर्घ स्थापन गर्ने, शङ्ख घण्ट डम्बरूको पूजा गर्ने, दीपक कलश गणेश पूजा गर्ने। अब चित्रा नक्षत्रको शान्ति के भन्छ? ईशान कलशको बायाँपट्टि चित्रा नक्षत्रको पूजाकालाई कलश स्थापनाको विधिले कलश स्थापना गर्ने, यो कलश माथि तामाको थालीमा श्रीखण्ड चन्दनले अष्टदल लेखी सो थालीमाथि सुनको प्रतिमालाई आगोमा तताई शुद्ध गरी गंगा जलले धोएर चित्रा नक्षत्रको स्वामी त्वष्टाको प्रतिमाको रूपमा स्थापना गर्ने, प्राण प्रतिष्ठा गर्ने विधिले चित्रा नक्षत्र र त्वष्टाको प्राण प्रतिष्ठा गर्ने। अब सुनको प्रतिमा छैन भने सुनमा घोट्ने पैसा राख्ने है। चित्रा नक्षत्रको दायाँपट्टि सूर्यलाई विशेष गरी चिन्नत्र देवता मुदगात भन्ने मन्त्रले पूजा गर्ने, अनि चित्र नक्षत्रको बायाँपट्टि वायुलाई वायु र नील ममृता भस्मै भन्ने मन्त्रले वायुको पूजा गर्ने, त्यसपछि चित्र नक्षत्र त्वष्टलाई मध्याह्न देव माने पञ्चोपचार षोडशोपचारले पूजा गर्ने, ओम त्वष्ट तुरियो मद्भूत इन्द्राग्नि पुष्टिवर्धनम द्विपद छाद्र इन्द्रियामु गोवर्धना गोत्रयोर वर्धना
यो मंत्र त्वष्टा को ध्यान करी पुष्पांजलि चढ़ाने ओम अमृतोद भव विष्णवे यस्तत्वं शंकराय च धना नाशंचल माम रक्षन तब वयस भीषण यो मंत्र ने चित्त नष्ट को ध्यान करी पुष्पांजलि चढ़ाने अब वैधिति योग को शांति ईशान कलश को बायापटी वैधिति योग र आदित्य को पूजा का लागि कलश स्थापना को विधि तामा को कलश स्थापित त्यसमाथि अष्टदल राखेको तामा को थाली राख्ने सुन्नुस् है सो थालीमाथि आगोमा तताई गंगाजलले धोएको सुनको प्रतिमा भए सुनको प्रतिमा नभए एउटा पैसा राख्ने त्यसलाई वैधिति योग र आदित्यको प्रतिमा मूर्ति परिकल्पना गर्ने र प्रतिष्ठा गर्ने अष्टदलको बीचमा रुद्रलाई दायाँपट्टि सूर्यलाई र उत्तरपट्टि सोमलाई आफ्नो मन्त्रले पूजा गर्ने बीचमा मृत्युञ्जय देवतालाई गर्ने त्यसपछि अदिति र वैदिति योगलाई पञ्चोपचार वा षोडशोपचारले पूजा गर्ने अदिति देव रदिति रन्तरिक्षा मरे तेर भन्ने मन्त्रले अदितिलाई वैदिति योगलाई ओम वैदिति योगाय नमः भनी प्रणाम गरी पुष्पाञ्जली चढाउने यथाशक्ति गायत्री मन्त्र मृत्युञ्जयको मन्त्र सकेमा पञ्च बारौनी होमपूर्वक चित्रा त्वष्टा अदिति र वैदिति योगलाई 108 का दरले हवन गर्ने गायत्री र मृत्युञ्जयलाई पनि 108 का दरले हवन गर्ने चित्रा वैदितीको शान्तिलाई एउटा गोदान गर्ने विशेष गरी माथि उल्लेख मैले जुन भनेको थिएँ त्यो विधि गर्न नसकेमा ईशान कलशमा चित्रा त्वष्टा वैदिति सुन्नुहोस् है ईशान कलशमा त्वष्टा चित्रा त्वष्टा वैदिति अदिति मृत्युञ्जयको पूजा गर्ने चित्रा वैदितीको शान्तिको लागि एक गोदान गर्ने यो पनि गर्न नसके ईशान कलशमा चित्र नक्षत्र त्वषा देवताको योगको आदित्यको देवताको मृत्युञ्जयको पूजा गर्ने चित्रा र वैदिति योगको दोष नलागोस् भनी नव दुर्गा भगवानसँग प्रार्थना गर्ने पूजा गर्दाखेरि सजिलो तपाईँलाई पण्डितजी सबै ठाउँमा पाउनु नपाउन सक्नुहुन्छ त्यो भएर कुनै एउटा कलश स्थापना गर्ने र ईशान कलशमा चित्रा नक्षत्र आएर बस्नुहोस् भन्ने होइन अनि चाहिँ त्रष्टा देवता आएर बस्नुहुन्छ देवता वैदिति योग अदिति देवता मृत्युञ्जय देवता आएर स्थापना हुनुहोस् भन्ने र चित्रा वैदिति योगको दोष नलागोस् भनी दुर्गा भगवानीसँग फूल अस्त लिएर प्रार्थना गरी दुर्गाजीलाई चढाउने चित्रा र वैदितीको शान्तिपछि मूल वेदीमा विधिपूर्वक घर स्थापना गरी कलशमाथि थालीमा दुर्गा यन्त्र अथवा भगवतीको मूर्ति स्थापना गरी पूजा गर्ने जप ध्यान आदि गर्ने षष्ठीको देवी षष्ठीको पनि बेलको रूखमा नव पत्रिकाको आह्वान गर्ने सप्तमीको दिन नवरात्रिका फूलपाती भित्र्याउने पूजा गर्ने भद्रकाली सरस्वतीको विशेष गरी पूजा गर्ने अष्टमीको दिन विशेष पूजा कालरात्रि गर्ने नवमीको दिन खड्गिनीको पूजा गर्ने अन्त्यमा चित्रा नक्षत्र वैदिक युगको शान्ति समेत उल्लेख गरी विशेष गरी दुर्गा पूजा निमित्त गोदान पूर्णपाद दक्षिणा संकल्पहरू गर्ने भनेर मैले तपाईँलाई भनेछु यो जुन जुन उल्लेखहरू गरेको छ नि यो उल्लेख गर्दाखेरि चाहिँ हामीले कहाँ कहाँबाट गरेका छौँ भन्दा धर्मसिन्धु काशीनाथ उपाध्याय चोखम्बा संस्कृत सिरिज कपिस वाराणसीको किताब पुस्तकबाट जस्तै गरी निर्णय सिन्धुबाट कमलाकर भट्ट होइन यो निर्णय सिन्धुबाट पनि ल्याएको छ हामीले शान्ति या मूल नीलखण्ड भट्ट होइन रत्न सत्कर्म रत्नावली मुहूर्त चिन्तामणि कृत भाटिका वीर मन्त्रोदय पुरुषार्थ चिन्तामणि विशेष गरी नारद संहिता नारद मुनि प्रतिष्ठा भन्ने यी सबै पुस्तकहरूबाट हामीले निर्णय गरेका छौँ निष्कर्ष गरेका छौँ अब बुझ्नुभयो तपाईँहरूले केही गर्न नसके तपाईँको घर नजिक पण्डितजी गुरुबा हुनुहुन्न भने केही गर्न नसके चाहिँ तपाईँले जहाँ दुर्गाजीको पूजा गर्नुहुन्छ त्यहाँ चाहिँ तपाईँले भन्नुहोस् वैदिति योगको र चित्रनाचको दोष नलागोस् है दुर्गा भगवती मैले जे जानेको छु त्यसैको आधारमा पूजा गरेको छु भन्नुहोस् तपाईँ अब वैधित्री योग अनि चित्र नक्षत्र यी दुईटा कुरा भन्न आएन भने पनि ल भगवान आज के दाजु दोष परेको छ यी दोषहरूबाट हामीलाई छुटकारा दिनुहोस् हामीले जानेका छैनौँ हामीले भगवतीको शरणमा छौँ हामी नवदुर्गाको शरणमा छौँ हामी यो दोषहरू नलागोस् हामीले आजदेखि घट स्थापना गरेका छौँ भन्न फूलपाती चढाउने दुर्गाजीलाई यति तपाईँले गरिदिनु भयो भने भइहाल्छ 11:47 घट स्थापना छ अब लागौ हाम्रो चाहिँ 2 महिने जमरा पनि भन्नुहुन्छ कसै कसैले फेरि क्या फेरि कुरा बुझ्नुभयो कसै कसैले के भन्नुहुन्छ भन्दा 2 महिने जमरा पनि भन्नुहुन्छ किन 2 महिने जमरा भने भन्दाखेरि तपाईँको चाहिँ अब 31 गते तपाईँको चाहिँ शनिबार भइहाल्यो होइन
अनि त्यसपछि 31 गते यो महिनाको लास्ट दिन असोजको त्यसपछि 1 गते कार्तिक लाग्छ अनि दशैंको टीका तपाईको चाहिँ रहेको छ 4 गते बुधबारको दिन रहेको छ अनि 2 महिना त भयो महिनाको हिसाबमा त तर के भन्छ भन्दा तपाईको चाहिँ हाम्रो शास्त्रले के भन्छ भन्दा महिनालाई कसरी छुट्याएको छ भन्दा शुक्ल पक्ष अनि कृष्ण पक्ष हैन जस्तै असोज महिनाको शुक्ल पक्ष कहिले सम्म छ भन्दा तपाईको चाहिँ जहिले पनि यसपाली मात्र हैन जहिले पनि कोजागर पूर्णिमा सम्म असोज महिना नै पर्दछ कार्तिक पर्दैन कुरा बुझ्नु गतेको हिसाबले कार्तिक महिना परे त पनि असोज महिनाको चाहिँ तपाईको चाहिँ महिना चाहिँ कार्तिकको 9 गते सम्म छ यसपाली विशेष गरी चाहिँ कुरा बुझ्नुभयो असोज महिनाको 9 गते सम्म चाहिँ तपाईको कार्तिक महिनाको 9 गते सम्म चाहिँ हामीले असोज महिना नै मान्नु पर्दछ यसलाई आश्विन शुक्ल पक्ष यानी कि दुर्गा पक्ष पनि भनिन्छ हामीहरुले विशेष गरी चाहिँ है यसरी तपाईहरु प्रष्ट हुन जरुरी छ सर्वप्रथम तपाईहरु प्रष्ट हुनुभयो भने बल्ल तपाईहरु राम्रो हुन्छ समस्या आउँदैन बाधा रोकावटहरु आउँदैन भन्ने कुराहरु हो है 11:47 मिनेटमा घर स्थापना गर्ने आज शैलपुत्री देवी नमः शैलपुत्री भगवतीको पूजा गर्ने नवदुर्गा मध्येमा आज प्रथम दिन शैलपुत्रीको पूजा हुन्छ यो पनि तपाईले विशेष दिन ध्यान दिनुपर्छ है विशेष गरी चाहिँ यो तपाईले विशेष ख्याल गर्नु होला अनि त्यसपछि बलि दिने कुराहरु पनि आउँछ कुबिन्डो ठिक्क पारेर राख्नु होला अष्टमीको लागि चाहिँ पशु बलि होइन कुष्मांड बलि भनेर लेखेको छ यहाँ तपाईको चाहिँ विशेष गरी चाहिँ कुष्मांड नरियल हैन यो श्रीफल यसको बलि जस्तै बेलको पनि बलि दिन मिल्छ बेलको के बेलको दाना हुन्छ नि हो त्यसको पनि बलि दिन मिल्छ कपडाको कपडा च्यातेर पनि बलि दिन विभिन्न बलि हुन्छ नि हेर्नुस् है त्यो भएर सबैभन्दा राम्रो कुष्मांड बलि कुबिन्डो छन् भने कुबिन्डो लिएर आउनुस् कुबिन्डो छैन भने तपाईले चाहिँ बेल लिएर आउनुस् बेल पनि छैन भने नरियल त पाइहाल्छ हेर्नु पानी वाला त नरियल हैन त्यसलाई पनि तपाईले फुटाएर बलि दिन सकिन्छ यो कुरा तपाईहरु प्रष्ट हुनु पर्यो पहिला सुरुमा चाहिँ है यसरी प्रष्ट भइसकेपछि बल्ल तपाईलाई राम्रो हुन्छ कार्यक्रममा हामीले आज नवरात्रको विषयमा केही जानकारी पनि तपाईलाई गराएँ आज घट स्थापनाको प्रथम दिन तपाईले चाहिँ शैलपुत्री भगवतीको पूजा आजा गर्नुस् देवी देवताको पूजा आजा गर्नुस् चण्डी पाठ गर्न सक्नुहुन्छ चण्डी पाठ गर्नु सक्नुहुन्न भने दुर्गा कवच पाठ गर्नुस् हैन ओम यद्गुह्यं परमं लोके सर्वरक्षाकरमिणं येन कश्चित् आख्यातं तन्मे ब्रूहि पितामह ब्रह्मोवाचः अस्ति गुह्यतमं विप्र सर्वभूतोपकारकं दिव्यास्तु कवचं पुण्यं तस्मिन्नस्मै महामुने के भन्छ अनि प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति कुष्मांडेति चतुर्थकं पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च सप्तमं कालरात्रि च महागौरी इति चाष्टमं नवम सिद्धिदात्री च नवदुर्गा प्रकृतिता भनेर यसरी दुर्गाजीको पूजाहरू गरेको छ है यो गर्नु होला तपाईहरु कुबिन्डो चाहिँ अष्टमीको दिनको लागि कुबिन्डो ठिक्क पारेर राख्नु होला है घर गाउँतिर त पाइन्छ पनि होला बजारतिर चाहिँ मन्डीतिर जानुभयो तरकारी पसलको ठुल्ठुलो मन्डीतिर जानुभयो भने कुबिन्डो पाउन सक्छ पाउँछ पनि किन्न पाउने होइन अहिले फलिराखेका हुन्छन् कुबिन्डोहरू त्यो भएर तपाईँले कुबिन्डोको लागि पनि तयारी गर्नुहोस् अनि दुर्गा पूजा गर्नुहोस् दुर्गा पूजा गर्दाखेरि चाहिँ विशेष गरी पूर्वपट्टि फर्केर मजाले दुर्गा पूजा गर्नुहोस् माटोको घैँटो अथवा माटोको कलशको माथि स्थापना गर्नुहोस् दुर्गा दियो कलश गणेश स्थापना गर्नुहोस् नवग्रह स्थापना षोडश मातृकाहरू स्थापना गरेर गर्नुहोस् अनि एउटा कुरो तपाईँले घरमा टिका उठाउनु भएन जस्तै टिका चमराहरू उठाउनु भएन भने तपाईँको घरमा टिको लाउनु हुँदैन बुझ्नुभयो कोही ज्वाइँ चेला भान्जा भान्जी कोही आउनुभयो भने त्यो घरमा टिको लाउनु हुँदैन फेरि टिको उठाउने भनेको के हो बुझ्नुभयो टिको उठाउने भनेको चाहिँ दशमीको दिन चाहिँ तपाईँले देवी विसर्जन गरिसकेपछि जमरा समराहरू चाहिँ तपाईँले काटेर अनि घरको ढोका माथिपट्टि थाहा छ घरको ढोकाको माथिपट्टि 5 थुप्रा गोबर राखेर त्यहाँ टिका लगाउने सुपारी राख्ने पैसो राख्ने अनि बिच्चको थुप्रोमा चाहिँ अक्षताहरूले पूजा गर्ने अनि त्यसपछि त्यहाँ जमराहरू राख्ने इष्ट देवता कुल देवता पितृहरूलाई पनि जमरा छुट्याउने
विभिन्न कार्यहरू गर्नुपर्छ दुना दुनामा जमरा राख्नुहोस् चारवटा दुनामा जमरा राख्नुहोस् साना साना अनि एउटा मूल जमरा मजाले ठूलो राख्नुहोस् जमरा तन्न प्रशस्त राख्नुहोस् धेरै भएछ भने पूर्णिमाको दिन सेलाउन मिलिहाल्छ जमरालाई है यसरी तपाईँले गर्नुहोला यो मैले तपाईँले आज सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउन खोजेको धेरैजना कन्फ्युज हुनुहुन्थ्यो कन्फ्युज तपाईँहरू फिटिक्कै नहुनुहोस् कसैले के भन्नुहुन्छ कसैले के भन्नुहुन्छ नभन्नुहोला जमरा जहिले पनि जमरा घटस्थापनाकै दिन राखिन्छ प्रतिपदाकै दिन राखिन्छ द्वितीयको जुन हेरेर राख्ने भन्ने तपाईँले मैले बनाएको नियम हो तपाईँले मैले बनाएको नियम त्यति राम्रो नियम होइन शास्त्रीय आधारमा हामी अगाडि बढ्नुपर्छ भन्ने कुराहरू मैले तपाईँलाई भनेको छु कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणतिरमा आएका छौँ कार्यक्रम पछि तपाईँहरू मसँग प्रत्यक्ष रूपमा हाम्रो कार्यालयमा भेट्न आउन चाहनुहुन्छ प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भने गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा जयमसी तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। यहाँहरूको लागि आजको प्रवचन सेवामा मैले मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 14 पददेखि 17 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यस प्रकारले हामी पाठ गर्नेछौ। यहाँ यसरी लेखिएको छ, पत्रुसको घरमा आउनु भएपछि यीशुले तिनकी सासूलाई ज्वरोले थलिएर पसरिएको देख्नुभयो। उहाँले तिनको हात छुनुभयो र ज्वरोले तिनलाई छोड्यो, अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरैजनालाई ल्याए र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो र जति बिरामी थिए सबैलाई निको पार्नुभयो। यसै अगमवक्ताले बोलेको अगमबानी पूरा हुनलाई यो भएको थियो। उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाई लानु भयो। आदरणीय श्रोताहरू, यो खण्डलाई हामीले पाठ गर्दै गर्दाखेरि यस खण्डमा हामी यीशुको छुवाई र बोलीले मानिसहरूमा छुटकारा र चंगाई ल्याउँछ भन्ने मुख्य विचारलाई ध्यान दिनेछौ। यीशुको छुवाई र बोलीले मानिसहरूमा छुटकारा र चंगाई ल्याउँछ। यस खण्डमा पत्रुसको सासूलाई ज्वरोले थलो बसाएको थियो। पत्रुसको सासूलाई ज्वरोले थलो बसाइसकेको अवस्थामा कठिन अवस्थालाई यहाँ देख्न सकिन्छ। पत्रुसको घरमा यीशु आउनु भएपछि यीशुले तिनको सासूलाई ज्वरोले थलिएर पसरिएको देख्नुभयो र यो अवस्था गाह्रो थियो र पत्रुसलाई गाह्रो भएको अवस्था हामी यहाँ देख्छौ। ज्वरोले मानिसलाई थलो बसाल्छ, ज्वरोले मानिसलाई अप्ठ्यारोमा पार्छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो। जब ज्वरो आउँछ, ज्वरोले एउटा व्यक्तिको जीवनमा एकदमै

छोड्यो र निको भएको घटना पनि हामीले सुनिरहेका छौ र यो घटना पनि यीशु ख्रिस्टले छुनु भएर नै निको भएको अवस्था हामी देख्छौ। यीशुको छुवाई कति महत्वपूर्ण छ। यीशु ख्रिस्टलाई छुनका निम्ति मानिसहरू एकदमै त्रिषित एकदमै चाहना गरिरहेको अवस्थाहरू थियो त्यो बेला, किनभने यीशुले छोइदिउ, यीशुले छोइसकेपछि मानिसहरू निको हुन्छन् भन्ने उनीहरूको विश्वास थियो र यीशु प्रभुले छुँदाखेरि त्यहाँनिर आश्चर्य कर्म भएको कुरा पनि हामी देख्छौ। तिनी जब यीशु ख्रिस्टले पत्रुसको सासुलाई जब छुनुभयो तब ज्वरोले त्यसलाई छोड्यो। अब यो कुरा पत्रुसकी सासुले ज्वरोबाट छुटकारा चङ्गाई पाइसकेपछि यो अचम्मको घटना, यो अचम्मको यो आश्चर्य कर्म यीशुको छुवाईद्वारै निको भएकोले गर्दाखेरि पत्रुसकी सासुले प्रभु यीशु ख्रिस्टलाई पछ्याइन् र तिनी उठिन् र उहाँको सेवा गरिन्। तिनी उठिन् र उहाँको सेवा गरिन्। आदरणीय श्रोता, यीशु प्रभुले मानिसहरूलाई चङ्गाई दिनुहुन्छ र चङ्गाई दिइसकेपछि धेरै मानिसहरूले यो चङ्गाईलाई व्यवस्था पनि गरेको हुन्छ। चङ्गाई भइसकेपछि उनीहरू यीशुलाई बिर्सेर जान्छन् र त्यसपछि चङ्गाई पाइसकेपछि त्यति भए उनीहरूलाई पुगेको महसुस गर्छन्। तर यहाँ हामी के घटना यहाँ के देख्न सक्छौ भने पत्रुसकी सासुले यीशु ख्रिस्टको सेवा गरेको कुरा यहाँ देखिन्छ। यीशु ख्रिस्टको सेवा गर्नु भनेको चाहिँ उहाँको आराधना गर्नु, उहाँलाई महिमा दिनु, उहाँलाई प्रशंसा गर्नु, उहाँको आज्ञा पालन गर्नु, उहाँले जस्तै मानिसहरूलाई सेवा गर्नु, यो सबै कुराहरू उहाँको सेवासँग सम्बन्धित छन् र उहाँ यीशु ख्रिस्टको सेवा गर्नका लागि उनी उठिन्। यो कुरा सारा समुदायमा यो प्रचार प्रसार भएको कुरा हामी यहाँ देख्छौ। जब यो घटना घट्दै गर्दाखेरि अर्को चाहिँ यहाँ उहाँले तिनको हात छुनुभयो, ज्वरोले तिनलाई छोड्यो अनि तिनी उठिन् र उहाँको सेवा गरिन्। जब साँझ पर्यो, जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरैजनालाई ल्याए। भूत लागेकाहरूलाई पनि यीशु कहाँ ल्याइयो, धेरैजनालाई यीशु कहाँ ल्याएको कुरा हामी यहाँ देख्छौ। भूत लागेका मानिसहरू, आज धेरै मानिसहरूलाई भूत लागेको कुराहरू हामी देख्छौ। जब भूत लाग्छ तब भूतले ती मानिसहरूलाई अधीन गराउँछ। भूतले मानिसहरूलाई अधीन गरिसकेपछि मानिस नभएर भूत प्रेतले मानिसलाई चलाइराखेको हुन्छ र भूत प्रेत भन्ने कुरा हाम्रो समाजमा, हाम्रो समुदायमा यो राम्रो कुरा होइन। भूत प्रेत लाग्नु राम्रो होइन र भूत प्रेतले अधीन गर्नु, भूत प्रेतले चलाउनु त्यो कुरा कदापि राम्रो होइन, किनभने मानिस मानिसै भएर जिउनु पर्छ। मानिसलाई परमेश्वरले मानिस भनेर सम्बोधन गरेर मानिस भनेर परमेश्वरले उच्च स्थानमा राखेर मानिसले चाहिँ सबै प्राणीहरूमाथि अधिकार गरून् भनेर सृष्टि गर्नुभएको उच्च प्राणी हुन्। त्यसै कारण भूत प्रेतले चलाउनु हुँदैन मानिसहरूलाई, मानिसले अधीन गर्ने हो सबै कुरालाई। त्यसै कारण यहाँनिर भूत लागेका धेरैजनालाई यीशु कहाँ ल्याइयो र भूत लागेका मानिसहरूलाई छुटकारा दिनका निम्ति यीशु प्रभुले वचन प्रयोग गर्नुभयो। उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नु भयो भनेर यहाँ लेखिएको छ।

0: प्रभुको वचन शक्तिशाली छ। यीशु प्रभु अधिकारी अधिकार भएको अधिकार पूर्ण भएको व्यक्ति हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ। स्वर्ग र पृथ्वीलाई सृष्टि गर्नु हुने परमेश्वर हुनुहुन्छ। उहाँले जब बोल्नुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन थाल्छ। जब उहाँले बोल्नुहुन्छ त्यहाँनिर अचम्मका कामहरू हुन थाल्छ, चङ्गाई हुन थाल्छ, भूतहरू निस्किन थाल्छ, किनभने यीशु प्रभु धेरै शक्तिशाली अनि उहाँ चाहिँ सारा विश्वलाई सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। त्यसै कारणले भूतहरूले पनि यीशुको आज्ञालाई पालन गर्दछन्। यीशुले भनिसकेपछि भूतहरू निक्लिनु पर्छ, भूतहरू भाग्नु पर्छ, यिनीहरूको कुनै अधिकार छैन। आदरणीय श्रोता, आज हाम्रो समुदायमा, हाम्रो समाजमा भूत प्रेतले मानिसलाई खाइराखेको, भूत प्रेतले मानिसहरूलाई बिगारिराखेको, भूत प्रेतले मानिसहरूलाई गलत बाटोमा प्रयोग गरिराखेको अवस्थाहरू हामीले पनि देखिरहेका छौँ। र यीशु ख्रिस्टको समयमा धेरै भूत लागेका मानिसहरू यीशु कहाँ ल्याइएको थियो र यीशुले उनीहरूलाई निकाल्ने काम गर्नुभयो। यीशु प्रभुले मानिसको जीवनबाट भूत प्रेतहरूलाई निकाल्ने काम गर्नुभयो र मानिसलाई स्वतन्त्र र मानिसलाई मानिस भएर जिउनका लागि प्रभु यीशु ख्रिस्टले सहायता गर्नुभयो। त्यति मात्रै होइन, यहाँनिर धेरै बिरामीहरू पनि थिए। जति बिरामीहरू थिए त्यहाँ, ती सबैलाई प्रभुले निको पार्नुभयो। यीशुले निको पार्नुभयो। जतिजना बिरामीहरू थिए सबैलाई उहाँले निको पार्नुभयो। उहाँ आफैले हाम्रो दुर्बलताहरू लिनुभयो भनेर पुरानो करारमा अगमवाणी बोलिएको थियो। यीशु प्रभुको बारेमा पुरानो करारमा धेरै वर्ष पहिलादेखि नै यीशु प्रभु यो संसारमा आउनुहुनेछ र उहाँले हाम्रो दुर्बलताहरू लिनुहुनेछ, हाम्रो रोगहरू उठाइ लानुहुनेछ भनेर यो पहिल्यै यीशुको बारेमा बोल्नु भएको थियो, अगमवाणी बोलिएको थियो। अगमवक्ताहरूलाई परमेश्वरले प्रयोग गर्नुभएको थियो यीशु प्रभु यो संसारमा मानिस जातिलाई सेवा गर्न, मानिस जातिको दुर्बलताहरू आफैले बोक्न र रोगहरू निको पार्न यीशु प्रभु यो संसारमा आउनुहुनेछ भनिकन अगमवाणी गरिएको थियो। आदरणीय श्रोता, आज यीशु ख्रिस्ट त्यही व्यक्ति हुनुहुन्छ जसले हाम्रा दुर्बलताहरू लिनुहुन्छ, हाम्रो रोगहरू उठाइ लानुहुन्छ र यहाँनिर भनेका छन् उहाँ आफैले हाम्रो दुर्बलताहरू लिनुभयो र हाम्रा रोगहरू उठाइ लानुभयो। र यसरी यीशु ख्रिस्ट आज पनि तपाईँ र हाम्रो जीवनको लागि यो महत्वपूर्ण छ। उहाँ आज यो संसारमा आउनुको कारण चाहिँ हाम्रो दुर्बलताहरू लिनको लागि हो। हामी कमजोर छौँ, मानिस सीमित प्राणी हो, मानिसलाई सहायता चाहिन्छ, मानिसलाई बल चाहिन्छ, मानिसलाई छुटकारा चाहिएको छ, मानिसहरूलाई सहायता चाहिएको छ। यीशु ख्रिस्ट यो संसारमा ती हाम्रा दुर्बलताहरू लिनको निम्ति आउनुभएको कुरा स्पष्ट देखिन्छ र हाम्रो रोगहरू उठाइ लानु हुने उहाँ हुनुहुन्छ। आदरणीय श्रोता, के हजुरहरूको जीवनमा आज यो वचन सुन्दै गर्नु हुँदाखेरि तपाईँको जीवनमा पनि यी सबै समस्याहरू छन् कि? हजुरहरूको जीवनमा पनि यो समस्याले ग्रसित भएर कसले मलाई यो कठिन अवस्थाबाट छुटकारा दिएला, कसले मलाई विजय दिएला, कसले मलाई सहायता गर्ला, म कठिन अवस्थामा छु, म बिरामी छु, म दुर्बल छु र मेरो जीवनमा भूत प्रेतहरूले दिन रात सताइरहन्छन् र मेरो जीवनमा यी रोगहरू घटी कमीहरू छन् भनेर यदि आज हजुरहरु यो समस्यामा हुनुहुन्छ भने, यो पीडामा बसिरहनु भएको छ भने, जसरी पत्रुस के सासुलाई येशु प्रभुले छुनुभयो र ज्वरोबाट छुटकारा दिनुभयो, चंगाई दिनुभयो, धेरै भूत लागेकाहरूलाई येशु कहाँ ल्याउँदाखेरि ती भूतहरूलाई उहाँले निकाल्नुभयो र धेरै बिरामीहरू येशु कहाँ ल्याएका थिए र तिनीहरूलाई पनि येशुले निको पार्नुभयो। उहाँ निको पार्ने परमेश्वर हुनुहुन्छ, उहाँ आनन्द जीवन दिने परमेश्वर हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ। र आज यदि यहाँहरूलाई येशुको खाँचो छ, येशुले मलाई पनि सहायता गर्नुभएको होस्, मेरो दुर्बलताहरू उहाँले उठाउनु भएको होस्, मेरो रोगहरू उहाँले निको पार्नु भएको होस् भनेर यदि यहाँहरूले येशुको खोजी गर्नुहुन्छ भने येशु यही हुनुहुन्छ। उहाँ तपाईँको लागि उद्धार गर्न, मुक्ति दिन यहाँ हुनुहुन्छ। आउनुहोस्, येशुमा छुटकारा सँगै पाउनुहोस् र येशुमा विश्वास गरेर सबै बन्धनहरूबाट छुटकारा पाउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यति नै राख्न चाहन्छु। फेरि परमेश्वरले समय दिनुभयो भने अर्को समय फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौ। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410055754 98410055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 98141867764 98141867764
7: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
8: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
7: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर 98404505575 स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
7: ए पुग्नुहोस् त हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 98604458443 98604458443
1: बुढा आज इन्टरभ्यू थियो के भयो त
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
1: होइन के भन्छ कसरी नि
9: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
10: विभा रेमन सुटिंग हाउस एन्ड रितेश टेलर्स। हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
11: बाबा बाबा म त आज स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
0: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
0: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार धादिङ, एमाले चोकबाट छ घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
14: 9861975547।
15: सर सर कम्प्युटर ल्याब जाने आज।
16: अब नेक्स्ट फ्राइडे पक्का होस्।
17: होइन के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
16: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
17: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
18: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
17: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
18: सम्पर्क नम्बर 9860628100, 9082479417।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
3: ल त पनि विदेश जानलाइस कि के हो?
4: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
3: बटारिया कुरो नगर्नु होस्
4: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
3: किन थाहा नहुने नि हौ, यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 9 बज्यो।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550590934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409034।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
6: सर सर, कम्प्युटर ल्याब जाने आज,
7: अब नेक्स्ट फ्राइडे पक्का होस्।
6: सर सधैँ यस्तै भनेर चाहनुहुन्छ।
8: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
7: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
8: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
7: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ,
8: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
7: सम्पर्क नम्बर 9860628106, 9082479417।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
10: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
11: बाबा बाबा, म त आज स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
13: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
14: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
13: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
15: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
3: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
15: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
15: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861705447।

0: कता हो साइला यस्तो हतार हतारमा
1: कहाँ हुनु नि पासवर्ड बनाउन जानला
0: ल त पनि विदेश जानलाइस कि के हो
1: यहीँ भन्दा किन जाएर है पासपोर्ट
0: बटारिया कुरो नगर्नु होस्
1: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
0: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
1: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
0: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
2: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
1: सुन्नुहोस् त रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: बुढी हेर त लाऊ
5: आहा कति राम्रो मङ्गलसूत्र
4: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
5: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ
4: दिदी बहिनी सुनसादी घर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98 18 32 74 73 98 61 75 49 88 98 61 75 49 88
6: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
7: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
6: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
7: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
6: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754 ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ गो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
6: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: सम्पर्क नम्बर 01052267 01052267
2: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
8: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
9: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर 9840450575 स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
8: पोख्नुहोस् त हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860258443
10: बाबा बाबा म त आज स्कुल जान्न
11: म पनि स्कुल जान्न मम्मी
12: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
13: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
12: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोप्राइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861705544
14: सर सर कम्प्युटर ल्याब जाने आज
15: अब नेक्स्ट फ्राइडे पक्का होस्
16: होइन के भयो के पो हल्ला हो यो क्लासमा
17: ए सर पनि यही हुनुहुँदो रहेछ त
15: के हुनु नि म्याम
4: पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
16: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदै छ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
17: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
16: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
17: सम्पर्क नम्बर 9860628100, 9802479417।
18: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरू
0: होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत

0: हेल्प फोन नंबर 9841-6867-64 9841-6867-64।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
3: मैले गहना लिएर थिएँ,
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
5: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोप्राइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841-6869-53।
5: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
6: कता हो शैला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
6: ल, तपाईँ विदेश जानलाइस कि के हो?
7: यहीँ भन्द किन चाहेर है पासपोर्ट?
6: बटारिया कुरो नगर्नु मस,
7: होइन तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
10: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: सर सर, कम्प्युटर ल्याब जाने आज,
12: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर चाहनुहुन्छ?
13: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
12: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रहेछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
9: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
8: प्रोप्राइटर

0: सर सर कम्प्लेन जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
2: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9082479417
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
6: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
7: सम्पर्क नम्बर 010-520-267 010-520-267
8: बाबा बाबा म टाढो स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
12: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
13: काठमाडौँ जाने बाटोपट्टि
12: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861705447

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
3: अस्ति
4: भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण किबल सिन्हा।
2: सम्पर्क मोबाइल 97-41-031-429।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

41 एक खेती पर ना अंचन 5 चौहत्तर 22

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाइरहन्छन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे
0: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना
2: काट्ने काम शुरू गरिएकामा राति 9 बजेबाट एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। आज बिहान 7 बजेदेखि फेरि एकतर्फी चलेको सवारी पनि रोकेर काम शुरू गरिएको छ। मौसम तथा अन्य परिस्थिति सामान्य रहेमा आज साँझ 6 बजेसम्म सड़क विस्तारको कार्य सम्पन्न गरी दुईतर्फी सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। विभागले सड़क पुनः सञ्चालन नभएसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ। मार्ग अन्तर्गत दाथिङको गजुरी गाउँपालिका 5 गलौदी नजिक सड़क भाँसिएपछि शुक्रबार साँझदेखि आवागमन ठप्प हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्। राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ लगायत विभिन्न गन्तव्यतर्फ जाँदै गरेका यात्रु समस्यामा परेका छन्।
3: नेपालीको महान पर्व बड़ा दशैं शुरू भएको छ। यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। घटस्थापनाको दिन आज पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई राख्ने भनिन्छ। जमरा दुर्गा देवीको प्रिय वस्तु भएकोले आज अब रोपण गरी विजय दशमीको दिन टीका प्रसाद सँगै समृद्धिको प्रतीक पहिलो जमरा पनि ग्रहण गरिन्छ। आजको दिन विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरूप दुर्गाको पूजा आराधना गरिने भएकोले यस आजको दिनलाई घट स्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिन मा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। घट स्थापनाको आज साइज बिहान 11:47 रहेको थियो। दुर्गा पक्षको पहिलो दिन आज शैलपुत्रीको पूजा आराधना गरिँदैछ। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैटौं दिन कात्यानी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै 9 दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। पछिल्लो मतपरिणाम अनुसार उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा महामन्त्रीमा खुल्लातर्फ प्रदीप पौडेल र अमरसिंह पुनले अग्रता कायम गर्नुभएको छ। उपसभापतिमा भण्डारीले 679 र आचार्यले 393 मत प्राप्त गर्नुभएको छ। उहाँहरूलाई गोविन्द भट्टराई र सुरेन्द्र राज पाण्डेले पछ्याइरहनु भएको छ। उपसभापति समावेशीतर्फ अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।

0: स्थानमा फर्मुल्लाह मन्सुर हुनुहुन्छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले सबैभन्दा बढ़ी 788 मत प्राप्त गर्नुभएको छ। यस्तै अमरसिंह पुनले 478 मत प्राप्त गर्नुभएको छ। उहाँलाई उदय शमशेर जबराले पछ्याइरहनु भएको छ। महामन्त्री महिलातर्फ डाक्टर डिला संग्रौला पन्तले 523 मत प्राप्त गर्दै अग्रता लिनुभएको छ। उहाँलाई महालक्ष्मी उपाध्याय डिनाले पछ्याइरहनु भएको छ। यस्तै सह महामन्त्री पदको पनि मतगणना शुरू गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार सह महामन्त्री महिला, सह महामन्त्री खुल्ला र केन्द्रीय सदस्य महिला खुल्ला पदको मतगणना बिहान 11 बजेदेखि शुरू गरिएको हो। सह महामन्त्री आदिवासी जनजाति, केन्द्रीय सदस्य आदिवासी जनजाति खुल्ला र केन्द्रीय सदस्य आदिवासी जनजाति महिला पदको मतगणना अहिले केही बेरपछि शुरू हुने उहाँले जानकारी दिनुभएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। आक्रमणमा यमनको हुती समूहको संलग्नता रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। स्थानीय अधिकारीहरूको अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणपछि विमानस्थलको संचालन स्थगित गरिएको छ। त्यस्तै विमान उडानको निगरानी गर्ने वेबसाइट फ्लाइट राडरका अनुसार रियाद आउने सबै उडानहरू या त अन्यत्र मोडिएका छन् या रद्द गरिएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकहरूमध्ये 4 जना साउदी नागरिक, 2 जना बंगलादेशी नागरिक तथा अमेरिका, जोर्डन, पालेस्टाइन, सिरिया, सुडान र इजिप्टका 1-1 जना नागरिक छन्। अधिकारीहरूले विमानस्थलमा भएको क्षतिको आकलन भइरहेको बताएका छन्। साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले उक्त आक्रमणका लागि यमनका हुथी विद्रोहीहरूलाई जिम्मेवार ठहर गरेको छ।
0: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले क्यानाडासँग प्रतिस्पर्धा गरिरहेको छ। मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङमा आएको नेपालले खराब शुरूआत गर्दै पहिलो 3 ओभरमै 2 विकेट गुमायो। ताजा अवस्थामा नेपालले 13.1 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 40 रन जोड़िएको छ। शीर्ष 4 को सम्भावना समाप्त भएको अवस्थामा क्यानाडालाई पराजित गर्दै शीर्ष 6 मा पुग्नु र ओडीआई मान्यता जुगाउनु नेपालको मुख्य लक्ष्य हुनेछ। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले पराजित गरेपछि नेपालको शीर्ष 4 मा रहँदै विश्वकपको ग्लोबल छनौटमा सिधै प्रवेश पाउने सम्भावना समाप्त भएको थियो। त्यसकारण शीर्ष 6 भित्र रहेर लीग 2 बाटै ओडीआई मान्यता जोगाउने सम्भावनालाई नेपालको आफ्नो मुख्य लक्ष्य छ। जारी लीग टू चक्रको आफ्नो अन्तिम 4 खेलमध्ये 3 मा जित निकाल्न सके नेपाल शीर्ष 6 भित्र अटाउनेछ। यद्यपि लीग 2 बाटै आवश्यक लक्ष्य हासिल गर्न नसके नेपालका लागि विश्वकप छनौट प्ले अफ मार्फत अघि बढ़ने अर्को विकल्प भने बाँकी रहनेछ। नेपालले लीग टूमा पछिल्लो समय अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा यो कठिन अवस्था आएको हो।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: गोर्खाको चम्नोबरीमा गएको सुक्खा पहिरोले बुढी गण्डकीमा भीषण बाढ़ी, 10 जना बेपत्ता, 10 वटा पुल बगे।
1: नुवाकोटको बेत्रावती स्थित फलाखु खोलामा बेली ब्रिज संचालनमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा भाँसिएको सड़क आज पनि मरमत जारी।
0: बड़ा दशैं अन्तर्गत दुर्गा पक्ष शुरू, आज घट स्थापना, देवी शैलपुत्रीको पूजा आराधना गरिँदै।
1: साउदी अरेबियाको किङ खालिद विमानस्थलमा आक्रमण, 12 जनाको मृत्यु, 300 भन्दा बढ़ी घाइते।
0: र आईसीसी विश्वकप लीग टू क्रिकेटमा नेपाल र क्यानाडा बीचको खेल जारी, शीर्ष 6 भित्र रहन लगातार जित आवश्यक।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्जु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस्।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सर सर कम्प्लेन जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
2: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9082979417
4: विजयादशमी 2081 को हार्दिक मंगलमय शुभकामना
5: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँ
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्काए
1: फुल मुस्काए
0: पलायो फुल
1: फुल मुस्काए देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: थियो राम्रो लाग्छ स्त्री गरेर

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 01052267, 01052267।
5: कता हो पहिला यस्तो हतार हतारमा?
6: कहाँ हुनु नि, पासपोर्ट बनाउनु जानला?
5: ल त पनि विदेशमा लाइस कि के हो?
6: यहीँ बहनदेखि जाएर है पासपोर्ट
5: बटारिया कुरो नगर्नु
6: होइन, तँलाई थाहा छैन कि के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
5: किन थाहा नहुने नि हौ, यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13।
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Watch 6 play. Harek hafta 10 jana lai Redmi Watch 6 active. Ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos. Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
10: प्यारी सुन त मैले अलिकति पैसा पठाइदिएको छु निकालेर दसैँ मनाउनु है
11: यसपालि पनि घर आउने होइन र हजुर
10: हेर न यसपालि पनि विदेही मिलेन अर्को दसैँमा आउँछु नि ह

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार।

0: बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
2: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
2: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
2: 9861705544
3: अब नेक्स्ट फ्राइडे पक्का हो
4: होइन के भयो के पो हल्ला हो यो क्लासमा
5: ए सर पनि यही हुनुहुँदो रहेछ त
3: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
5: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिस नै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
5: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9082979417
6: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घर गहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
7: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
6: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
7: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203614 र 9860571266
8: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
9: शाओमी किन्दा उपहार एभ्रीडे
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

रेडियो बिहानी 97.6 मेगाहर्ज।

रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
6: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
5: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
6: सम्पर्क नम्बर 010-520-267 010-520-267
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: कता होस् माइला यस्तो हतार हतारमा
8: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
7: ल त पनि विदेश जानलाइस कि के हो
8: यहीँ भन्दा किन जाएर है पासपोर्ट
7: बटारिया कुरो नगर्नु मस
8: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
7: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
9: हजुर बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्याण्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
10: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
11: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
12: बाबा बाबा म त आज स्कुल जान्न
13: म पनि स्कुल जान्न मम्मी
14: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
15: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
14: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
16: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
16: काठमाडौँ जाने बाटोपट्टि
3: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
16: 9861-7045-47
11: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
17: छैन सर के सोचिरहनु भएको छ
11: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
17: ल सर हाम्रै दादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
18: समर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
11: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778
19: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनाव

0: व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिन, एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
7: 9861975447।
8: सर सर, कम्प्युटर ल्याब जाने आज,
9: अब नेक्स्ट फ्राइडे पक्का होस्।
1: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
1: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भए, हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
9: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
1: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
9: सम्पर्क नम्बर 9860628106, 9080279417।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धी बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 98-40-450-575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ए पोक्नुहोस् त, हाम्रो शाखा टेलरिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 98-60-24-58-43, 98-60-24-58-43।
6: गहना लिएर
7: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
6: नीलकण्ठ नगरपालिका 3 विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
7: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छ यो। हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
8: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार, धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार, थालिन एमाले चोकबाट 6 घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
13: 9861705544।
14: सर सर, कम्प्युटर ल्याब जाने आज।
15: अब नेक्स्ट फ्राइडे पक्का होस्।
16: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा?
17: ए सर पनि यही हुनुहुँदो रहेछ त।
15: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
17: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भए? हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
15: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक, धादिङ।
17: प्रोपाइटर शिवराज श्रेष्ठ, गोर्खाली।
15: सम्पर्क नम्बर 9860628100, 9082479417।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।

0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
5: ल त पनि विदेश जानलाई इसकी के हो?
6: यहीँ बन्दै किन जाएर है पासपोर्ट?
5: बटारिया कुरो नगर्नु मस।
6: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आम्मा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
13: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
12: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
12: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
13: 98167045 47।
14: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
15: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667, 0105202667।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545,
9: 9861707545।
10: त सर सर कम्प्युटर ल्याब जाने आज
11: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
12: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
11: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
13: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
11: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
13: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
11: सम्पर्क नम्बर 9860628106 9082479417
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कता होस् माइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाय।
2: ल त पनि विदेश जानलाइस कि के हो?
3: यहीँ बन्द किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु होस्
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
11: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
12: 9861705544।
13: सर सर, कम्प्युटर ल्याब जाने आज।
14: अब नेक्स्ट फ्राइडे पक्का होस्।
15: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
16: ए सर पनि यही हुनुहुँदो रहेछ त।
14: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
16: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिलिसी पुछार बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रहेछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिन्छ नि।
14: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईहरुकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल हिमालय चोक धादिङ।
16: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
14: सम्पर्क नम्बर 9860628106 9082979417।
17: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
18: छैन सर, के सोचिरहनु भएको छ?
17: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
18: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
19: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
17: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
20: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क

0: गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोड राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575। स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ए पुग्नुहोस् त, हाम्रो शाखा टेलरिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860-2458-43 9860-2458-43।
4: बाबा म चाँडै स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धारिङ एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54 9861-7045-47।
8: अब नेक्स्ट फ्राइडे पक्का होस्।
9: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा?
10: ए सर पनि यही हुनुहुँदो रहेछ त।
8: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
10: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
8: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
3: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
8: सम्पर्क नम्बर 9860-628-100 9082-79-417।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Xiaomi One Redmi को फोन की ना उपहार नहीं उपहार यो दशैं तिहार मा Xiaomi One Redmi को लेटेस्ट फोन की री MI Space IMEI नंबर टाइप करी WhatsApp मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्पर मा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलर मा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर मा Thailand Holiday
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
5: सम्पर्क मोबाइल 97140131429
6: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
9: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
10: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
9: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
11: बाबा बाबा म त आज स्कुल जान्न
12: म पनि स्कुल जान्न मम्मी
13: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
14: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
13: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
10: 9861-7045-47
15: सर सर कम्प्युटर ल्याब जाने आज
16: अब नेक्स्ट फ्राइडे पक्का होस्
17: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यहीँ हुनुहुँदो रहेछ त
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
17: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिली सी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
5: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
17: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
5: सम्पर्क नम्बर 9860628106, 9082479417।

0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: करायती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक करायची सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 01520267 01520267।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
5: ल त पनि विदेश जानलाइस कि के हो?
6: यहीँ बन्द किन जाएर है पासपोर्ट
5: बटारिया कुरो नगर्नु मस
6: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
4: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98147913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: सर सर, कम्प्युटर ल्याब जाने आज,
10: अब नेक्स्ट फ्राइडे पक्का होस्।
11: सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
12: होइन? के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
12: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
8: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।

0: बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267 01052267।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासवर्ड बनाउन जानलाई?
3: ल तपाईँ विदेश जानलाई कि के हो
4: यहीँ बहन्द किन चाहेर है पासवर्ड?
3: बटारिया कुरो नगर्नु मस
4: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्डलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: ए आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल हिलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो।

0: नमस्कार तपाई यो प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। दुई दिनपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग, गलौतीमा नयाँ ट्र्याक बनाएर यातायात खुलाइयो। गोर्खामा पहिरोले बुढी गण्डकी थुनिदा, लेदो सहितको बाढ़ी विभिन्न स्थानमा ठूलो क्षति। गल्तीका साथी बाढ़ी पीड़ित परिवारलाई राहत, 52 बालबालिकालाई न्यालो कपड़ा वितरण। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय क्रिकेटमा रोहितको शतकमा नेपालद्वारा क्यानाडालाई 236 रनको लक्ष्य। अब समाचार विस्तारमा। धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा त्रिशुली नदीको कटानका कारण भाँसिएको शुक्रबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग दुई दिनपछि पुनः सञ्चालनमा आएको छ। नागढुङ्गा 9 विषय मुगलिन सड़क योजना पूर्वी खण्डको भाँसिएको सड़कको छेउमा नयाँ ट्र्याक निर्माण गरी राजमार्ग सञ्चालनमा ल्याइएको हो। सड़क खुलाउन 6 एक्सावेक्टर, 2 लोडर र 2 ब्याकहो लोडर सञ्चालनमा परिचालन गरिएको हो। आयोजनाका प्रमुख गुरूप्रसाद अधिकारीका अनुसार नयाँ ट्र्याक निर्माण गरी सवारी साधन सञ्चालनमा ल्याइए पनि सड़क चौडा बनाउने तथा माटो र ग्राभल व्यवस्थापन गर्ने काम अझै बाँकी छ। ती काम यातायात सञ्चालनसँगै अघि बढ़ाइने उहाँले बताउनु भएको छ। राजमार्ग सञ्चालनमा आए पनि लामो समयदेखि रोकिएका सवारी साधन एकै पटक गन्तव्यतर्फ जाँदा गलौदी क्षेत्रमा सवारीको चाप अत्याधिक रहेको छ। यसले गर्दा यात्रुहरूले अति सहज रूपमा यात्रा गर्न सकेका छैनन्। त्रिशुली नदीको कटानका कारण गलौदीमा करिब 60 मिटर सड़कमा चिरा परेको थियो भने करिब 35 मिटर सड़क भाँचेर तल खसेको थियो। सड़क थप भाँचिने र पहिरो जाने जोखिम बढ़ेपछि प्रहरीले शुक्रबारदेखि नै दुवैतर्फको आगमन बन्द गराएको थियो। काठमाण्डुलाई देशका विभिन्न जिल्लासँग जोड़ने प्रमुख मार्ग पृथ्वी राजमार्गमा दैनिक 13,000 भन्दा बढ़ी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चाडपर्वका समयमा सवारी चाप झनै बढ़ने भएकाले सड़क सञ्चालनमा आए पनि यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्नुपर्ने अवस्था छ। गोर्खाको चुम्ली नुब्री गाउँपालिका 6 अन्तर्गत लोकपा र चुम्लिङ बीच ठूलो पहिरो खस्दा बुढी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीले विभिन्न स्थानमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढ़ीले गोर्खाका विभिन्न स्थानमा घर, झुलुङ्गे पुल, पक्की पुल, विद्युत पुल, टेलिफोन टावर तथा जलविद्युत आयोजनाका संरचनामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीले न्याकचेत र माछी खुलामा पुल, आरूघाट स्थित पक्की पुल र सोतीको फलामे पुल बगाएको छ। धार्चे गाउँपालिका निर्माणधीन ऊर्जा आयोजनाको संरचना र आसपासका घर समेत बगाएको छ। माछी खुलाको तल्लो बस्तीमा 20 देखि 22 घर जोखिममा रहेका छन्। बाढ़ीका कारण 2 टेलिफोन टावर र 50 विद्युत पोलमा क्षति पुगेको छ भने बुढी गण्डकी जलविद्युत आयोजनाको क्याम्प क्षेत्र र निर्माण उपकरण समेत बगाएको छ। थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा राख्न, बस्न र जोखिम मुक्त पुल र सड़कबाट आवतजावत नगर्न आग्रह गरेको छ। साथै स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशक पालना गर्न अनुरोध गरिएको छ। धादिङको गल्छी गाउँपालिका 6 महेश दोभानमा 60 बाढ़ी पीड़ित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। गुनेसा कास्की पोखराको सहयोग तथा इन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज नेपालको समन्वयमा प्रभावित परिवारलाई डसना सिरक तन्ना ब्ल्याङ्केट तकिया र म्याट लगायतका सामग्री वितरण गरिएको हो। त्यसै गरी चिसो समयमा बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले बाढ़ी प्रभावित क्षेत्रहरूमा 52 जना बालबालिकालाई न्यानो कपड़ा समेत उपलब्ध गराएको छ। राहत वितरण कार्यक्रममा गुनेसा कास्कीका अध्यक्ष रामप्रसाद सुवेदी सिरस नेपालका कार्यकारी निर्देशक गोकर्ण रूपा खेती सचिव दिलबहादुर रम्केल तथा स्थानीय शिव भण्डारीको सहभागितामा रहेको थियो। बाढ़ीका कारण दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएर राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको आयोजकले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीपछि पहिरोको जोखिममा रहेका 6 जनाको हवाई उद्धार गरिएको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गमा परिचालन गरिएको बताउनु भएको हो। प्रहरीको जोखिममा रहेको जगत क्षेत्रमा फँसेका 6 जनालाई हवाई माध्यमबाट सुरक्षित स्थानमा सारिएको उहाँले उल्लेख गर्नुभएको छ। बूढ़ी गण्डकी बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार राहत र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा रूपान्तरण गर्न हेलिकप्टर मार्फत परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापतितर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीतर्फ प्रदीप पौडेलले आग्रता कायम गर्नुभएको छ। 3,435 मतगणना हुँदा खुल्ला उपसभापतितर्फ डाक्टर भण्डारीले 1,686 मत प्राप्त गर्नुभएको छ। मधु आचार्यले 1,090 मत प्राप्त गर्नुभएको छ। त्यस्तै सुरेन्द्र राज पाण्डेले 955 र गोविन्द भट्टराईले 941 मत प्राप्त गर्नुभएको छ। समावेशी उपसभापतितर्फ विनोद कुमार चौधरीले 896 मतसहित अगाडि हुनुहुन्छ। जीवन परियारले 829 मत प्राप्त गर्नुभएको छ। त्यस्तै खुल्ला महामन्त्रीतर्फ प्रदीप पौडेलले 2055 मत प्राप्त गर्दै अग्रता दिनुभएको हो। उदय शमशेर राणाले 1,159 मत प्राप्त गर्नुभएको छ। महिला महामन्त्रीतर्फ डाक्टर डिला संग्रौला पन्तले 1,517 मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ। महालक्ष्मी उपाध्यायले डिनाले 1,398 मत प्राप्त गर्नुभएको छ। कांग्रेसको निर्वाचनमा खुल्ला तर्फबाट 2 र समावेशीबाट 1 जना उपसभापति निर्वाचन हुनेछन्। यस्तै खुल्ला तर्फबाट 2 र महिला तर्फबाट 1 जना महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। 2 वर्ष अघि बाढ़ी पहिरोले क्षतिग्रस्त काप्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा पुननिर्मित सड़कबाट सवारी आगमन भइरहेको छ। दशैंलाई लक्षित गर्दै सड़कलाई थप सहज बनाउने काम भइरहेको डिभिजन वन सड़क कार्यालय भक्तपुरले जनाएको छ। विगतसम्म 2081 असोजको बाढ़ी पहिरोले करिब 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। त्यसपछि रोसी खोलामा निर्माण गरिएको अस्थायी ड्राइभर सन समेत पछिल्लो बाढ़ीले बगाएपछि हाल पुनः निर्मित पुरानै सड़क ट्रयाकबाट सवारी सञ्चालन गरिएको हो। कार्यालयका अनुसार चौकी डाँडा पिन्थली र डालाबेसी पिप्ले खण्डमा केही स्थानमा ड्राइभर सन प्रयोग गरी आगमन गराएको छ। वर्षाका कारण सड़क अवरूद्ध भए आधा घण्टादेखि केही घण्टाभित्र खुलाउने गरी आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ। क्षतिग्रस्त सड़क पुनर्निर्माणका लागि सरकारले 8,50,00,000,00,000 रूपियाँ स्रोत सहमति दिएको छ। पुनर्निर्माणपछि सड़कलाई 2 लेनमा स्तरोन्नति गर्ने र पुल समेत 2 लेनको बनाउने योजना रहेको सड़क कार्यालयले जनाएको छ। समाचारमा अब एकैछिन विश्राम।
1: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: भोटेको सी बारीले बगाएको बलाकु खोलाका दुवै मोटरे बल पुलको विकल्पमा बेली ब्रिज निर्माण गरेपछि 27 दिनपछि रसुवासँगकै यातायात सम्बन्ध पुनः जोडिएको छ। गत भदौ 10 गते आएको बाढ़ीले नुवाकोटको बेत्राउती स्थित बलाखु खोलामा रहेका नयाँ र पुराना दुवै पुल बगाएपछि यातायात अवरूद्ध भएको थियो। नेपाली सेनाले 2 सातैमै मोडुलर एक्रो ब्रिज अर्थात बेली ब्रिज निर्माण गरेपछि सवारी आगमन सञ्चालनमा आएको हो। बेली ब्रिजले रसुवाको उत्तर गया गाउँपालिका 5 र नुवाकोटको विदुर नगरपालिका 10 जोडेको छ। पुल निर्माण सम्पन्न भएपछि दुवै स्थानीय तहका प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाको उपस्थितिमा पुल सञ्चालनमा ल्याइएको हो। लामो समयसम्म यातायात अवरूद्ध हुँदा स्थानीयवासी, यात्रु तथा बाढ़ी प्रभावितले उद्धार, राहत र दैनिक आवत जावतमा कठिनाई भोग्दै आएको थियो। पुल सञ्चालनमा आएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन्। रसुवाको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले पुल निर्माण भएपछि पुनस्थापना र दैनिक जीवनयापन सहज हुने विश्वास व्यक्त गर्नुभएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छेरशास्त्रीय आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। घटनापछि साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोह विरूद्ध निर्णायक जवाफ दिने प्रतिबद्धता जनाएको छ। गठबन्धनले आक्रमणमा इरान समर्थित हुथी समूह जिम्मेवारी रहेको आरोप लगाउँदै घटनालाई उदार अपराधको संज्ञा दिएको छ। साउदी नागरिक उडान प्राधिकरणका अनुसार मृतक मध्ये 4 जना साउदी नागरिक छन् भने अन्य बंगलादेश, अमेरिका, इजिप्ट, जोर्डन, सिरिया र सुडान नागरिक रहेका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाएको छ। आक्रमणपछि विमानस्थलको सञ्चालन रोकिएको थियो। घटनालाई मध्यनजर गर्दै रियादमा विद्यालयको 1 सातासम्म अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन्। अमेरिका, क्यानाडा, जर्मनी र स्पेनका दूतावासले पनि आफ्नो नागरिकलाई विमानस्थलमा नजान चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमाथिको आक्रमणलाई अस्वीकार्य बताउँदै हुथी विरूद्धको सैन्य कार्यवाहीमा अमेरिका सहभागी हुन सक्ने संकेत गर्नुभएको छ। यमनमा साउदी समर्थित सरकार, फौज र हुथी विद्रोह बीच द्वन्द्व चर्किरहेको बेला भएको यस घटनाको मध्य पूर्वमा क्षेत्रीय तनाव थप बढ्ने आशंका गरिएको छ। अब खेल खबर। काठमाडौँ पूर्व कप्तान रोहित कुमार पौडेलले शतक मद्दतमा नेपालको आईसीसी विश्वकप लीग दुई अन्तर्गत क्यानडालाई 236 रनको लक्ष्य दिएको छ। आइतबार ओमान स्थित अल अमिरात मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा अल आउट हुँदा 235 रन बनाएको छ। क्यानडा विरूद्ध रोहितको 125 बलमा शतक बनाएका हुन्। रोहितले 8 चौका र 1 छक्का प्रहार गरेको छ। 127 बलमा 101 रन बनाएको उनलाई जाकिरले आउट गराएको छ। एक दिवसीय क्रिकेटमा रोहितले यो तेस्रो शतक हो। एक दिवसीयमा तेस्रो शतक प्रहार गर्न उनी एकमात्र नेपाली क्रिकेटर समेत बनेका छन्। मध्यम युग बल बनाउने क्रममा गुलशन झाले 34 बलमा 48 रन बनाउँदा बसिर अहमदले 57 बलमा 30 रनको योगदान गरेको छ। साझा 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः पटक। दुई दिनपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग, गलौदीमा नयाँ ट्र्याक बनाएर यातायात खुलाइयो। गोर्खामा पहिरोले बुढी गण्डकी थुनिदा लेदो सहितको बाढ़ी, विभिन्न स्थानमा ठूलो क्षति। गल्तीका साठी बाढ़ी पीड़ित परिवारलाई राहत, 52 बालबालिकालाई न्यानो कपड़ा वितरण। र आईसीसी क्रिकेट विश्वकप लीग दुई एक दिवसीय क्रिकेटमा रोहितको शतकमा नेपालद्वारा क्यानडालाई 236 रनको लक्ष्य। साझा 6:35 बजेको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र ईश्वरी प्रसाद आचार्यलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला?
7: ल तपाईँ विदेश जानलाइस कि के हो?
6: यहीँ भन्द किन चाहेर है पासपोर्ट?
7: बटारिया कुरा नगर्नु होस्
6: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ। हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: ए आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है। रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ
13: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
14: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
13: अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलांग मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोक बाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि।
13: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
14: 98167045 47।
15: सर सर कम्प्युटर ल्याब जाने आज
16: अब नेक्स्ट फ्राइडे पक्का होस्
17: होइन के भयो के को हल्ला हो यो क्लासमा?
18: ए सर पनि यही हुनुहुँदो रहेछ त।
16: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
18: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
16: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
18: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
16: सम्पर्क नम्बर 98606 98082479417।
19: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्स 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
20: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
21: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
18: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
22: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
18: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
22: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
18: मंगल सुनजाती पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
22: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 520 542।
23: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एक।
24: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: रेडियो नेपाल हो। साँझ सात बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बूढ़ी गण्डकीमा बिहान आएको बाढ़ीमा परि 10 जना सम्पर्क विहीन, 49 जनाको उद्धार। बाढ़ीले विभिन्न स्थानमा 100 भन्दा बढ़ी घर पुल लगायत भौतिक संरचनामा ठूलो क्षति। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू, पहिलो दिन आज घर घरमा घटस्थापना। पृथ्वीराज मार्गमा दुईतर्फी नै यातायात सञ्चालन। र युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दै
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। बूढ़ी गण्डकीमा आज बिहान आएको बाढ़ीमा परि 10 जना सम्पर्कविहीन भएका छन्। बाढ़ीले विभिन्न स्थानमा घर पुल लगायत भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बूढ़ी गण्डकी बाढ़ीमा परि उत्तरी गोर्खाका 100 बढ़ी घरहरू बगेका छन्। आज बिहान उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका 6 स्थित उंगिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो। बिहान करिब 4 बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र 81 खोलिँदा बाढ़ी आएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उंगिलुङ खोलातर्फबाट बूढ़ी गण्डकीमा आएको बाढ़ीले गोर्खाको चुमनुब्री धार्चे र आरूघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र हुनुहुन्छ। सर नमस्कार।
4: नमस्कार।
0: आज बिहान आएको बाढ़ीले ठूलो भौतिक क्षति भएको र 10 जना सम्पर्कविहीन भएको खबर छ, यस सम्बन्धी विस्तृत जानकारी गराइदिनुहोस् न।
4: 10 जना सम्पर्कविहीन भएको होइन, 8 जना सम्पर्कविहीन भएको भन्ने हामीलाई चाहिँ सूचना प्राप्त भएको छ।
0: हजुर हजुर।
4: बाढ़ीले गर्दाखेरि चाहिँ विभिन्न हामीले चाहिँ लगभग 96 जनाको त्यहाँबाट रेस्क्यु गरेका छौँ।
0: हजुर।
4: अहिले पानी घटिरहेको अवस्था छ, सामान्य छ।
0: हजुर। विस्तृत के खुलेको छ, कसरी बाढ़ी आएको भनिएको छ र अबको जोखिम के छ?
4: अहिले हामीले आएको जानकारी अनुसार चाहिँ चुम्नुब्री गाउँपालिका भन्ने छ एउटा, चुम्नुब्री गाउँपालिकाको लोकपा र चुम्लिङको बीचमा पहिरो गएको र त्यो पहिरोले बूढी गण्डकी थुनिएर चाहिँ पछि फुटेपछि बाढ़ी आएको भन्ने चाहिँ छ। अहिले लेदो सहितको पानी चाहिँ बगेको भन्ने चाहिँ छ र यस क्रममा दुईटा झोलुङ्गे पुलहरू, एउटा चाहिँ फलामे पुल र एउटा धादिङ जोड्ने आरूघाटमा भएको एउटा पुल चाहिँ क्षति भएको छ। आरूघाटमा बेली ब्रिज भएकोले भोलि साँझसम्म सामानहरू आएर त्यसलाई चाहिँ रिस्टोर गर्न चाहिँ प्रयत्न भइरहेको छ।
0: हजुर हजुर। अहिले अब खोलामा पानीको बहाव कम हुँदै गएको छ भन्नुभयो यहाँले, उद्धार गरिएकाहरू अनि विस्थापितहरूको चाहिँ अबको चाहिँ कसरी व्यवस्थापन गर्ने तयारी छ?
4: उद्धार गरेको 96 जना तीन प्रकारको हुनुहुन्छ। एउटा चाहिँ काठमाडौँतिर जाने, काठमाडौँतिर पठाइसकेको छ हेलीमै। अर्को चाहिँ त्यही क्षेत्रका चाहिँ अन्यत्रका मान्छेहरू पनि जहाँ त्यो स्थायी बासिन्दा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ त्यही ठाउँमा हेलीले नै पुर्याइसकेको छ। र केही 23 जना चाहिँ यहाँ यो आरूघाट वरिपरि, गोर्खा वरिपरि र काठमाडौँतिरको चाहिँ यहाँ आइसकेपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयबाट निशुल्क बस सेवा गरेर उहाँहरूलाई चाहिँ गोर्खातर्फ पठाइएको छ।
0: हजुर। भौतिक संरचनाहरूमा पनि व्यापक क्षति भएको भनिएको छ। उत्तरी गोर्खामा 100 बढ़ी घरहरू बगेको भनिएको छ। के छ क्षतिको विवरणहरू, संकलन भइरहेको छ, अहिलेसम्म कति आएको छ?
4: खेतीको विवरण संकलन भइरहेको छ। अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार चाहिँ 30 घर चाहिँ पूर्ण रूपमा क्षति भएको भन्ने आएको छ। यद्यपि यो तथ्याङ्क घटबड हुन सक्छ, त्यो फाइनल रिपोर्ट आउन बाँकी छ। त्यस्तै आंशिक क्षति पानी पसेको, लेदो पसेको झन्डै 70 घर जति छ भन्ने चाहिँ हामीलाई रिपोर्ट प्राप्त भएको छ।
0: उहाँ हुनुहुन्थ्यो गोर्खाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र। बुढी गण्डकी बाढ़ीमा परि 5 सम्पर्कविहीन भएका छन् र ठूलो भौतिक संरचनाहरूमा पनि क्षति पुगेको छ। यस्तै बाढ़ीका कारण विभिन्न घर पुल लगायत सँगै उत्तरी गोर्खाको 3 हाइड्रो पावर आयोजनामा समेत क्षति पुगेको छ। बुढी गण्डकी नदीमा आएको बाढ़ीमा अल्पत्र परेकाहरूको हेलीबाट उद्धार कार्य जारी छ। धार्चे गाउँपालिका 1 यारू बगरमा फँसेका एक विदेशी नागरिक सहित 18 जनाको पनि हेली मार्फत उद्धार भएको छ। हेलीले मनासु क्षेत्रमा अल्पत्र परेका पर्यटक गाइड र भरियाहरूको पनि उद्धार गरेको छ। बाढ़ी प्रभावित क्षेत्र गोर्खाको चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिकामा सेनाको 4 हेलिकप्टर परिचालन भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक सूचना जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्य सम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यकता अनुसार स्वास्थ्य कर्मी परिचालन, आकस्मिक उपचार तथा अन्य स्वास्थ्य सहायता उपलब्ध गराउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको सूचनामा भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेले आज बिहान बुढ़ी गण्डकी नदीमा आएको अकल्पनीय बाढ़ीले गोर्खाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याकचेत फिल्म धादिङ गोर्खा जोड्ने महत्वपूर्ण पुल समेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले क्षतिको घड़ीमा सम्पूर्ण प्रभावित नागरिकहरूप्रति सहानुभूति प्रकट गर्नुभएको छ। वहाँले बुढ़ी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न अपील समेत गर्नुभएको छ। सभापति लामिछानेले विपदको कठिन समयमा प्रभावित नागरिकहरूको तत्काल उद्धारमा सरकार सक्रिय रूपमा लागिरहेकाले सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न रासोपा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै 2 पुल समेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ। सभापति थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बुढ़ी गण्डकीदेखि त्रिशुली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। बाढ़ीले न्याकचेत फिल्म र धादिङ गोर्खा जोड्ने पुल बगाएको उल्लेख गर्दै उहाँले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्न समेत अनुरोध गर्नुभयो। विपदको यस घड़ीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले कंग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपील गर्नुभयो। गोर्खाको बुढ़ी गण्डकी नदीमा आइतबार बिहानको बाढ़ी चुङचेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढ़ी आएको हुन सक्ने जनाएको हो। इसिमोडका अनुसार आज बिहान नेपाली समय अनुसार करिब 4 बाढ़ी शुरू भएको अनुमान छ। पानीको सतहमा उतार चढ़ाव आएपछि बुढ़ी गण्डकी, त्रिशुली र नारायणी नदी प्रणाली आसपासका बासिन्दालाई सतर्क गराइएको थियो। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले रसुआ गिरोङ विपदको केही समयपछि भएको यो घटनाले पर्वतीय क्षेत्रका समुदाय र नदी करिडोरमा रहेका बस्ती प्राकृतिक विपदको उच्च जोखिममा रहेको पुनः देखाएको बताउनुभयो। पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ। आज दिउँसोदेखि सड़क दुईतर्फी सञ्चालनमा आएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। धादिङको गजुरी गाउँपालिका पाँच गलौदी स्थित पृथ्वीराज मार्गमा त्रिशुली नदीले कटान गर्दा सड़क भाँचिएपछि शुक्रबारदेखि यातायात अवरूद्ध भएको थियो। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ गरिने नेपालीको महान पर्व बड़ा दशैं आजदेखि शुरू भएको छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घटस्थापना सहित चमरा राखेर शैलपुत्रीको आह्वान गरेर विधिपूर्वक पूजा आराधना गरिन्छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज दिनभर चित्र नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको नेपाल पञ्चाङ निर्णायक विकास समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले बताउनुभयो। सूर्योदय कालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। परम्परा अनुसार काठमाण्डुको हनुमान ढोका दरबारमा रहेको दशैं घरमा आजदेखि वैदिक विधि अनुसार जमरा राखी शक्ति स्वरूपा दुर्गा देवीको पूजा आराधना शुरू हुन्छ। चित्रा नक्षत्र र वैदित्री योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठले जानकारी दिनुभयो। घटस्थापनाका सम्बन्धमा बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
5: बड़ा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिएको छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुने बताउनुहुन्छ आचार्य घनश्याम लेखक।
6: जमरा राख्नको लागि देवी मन्दिरहरू या भराहरू पवित्र स्थलहरूमा मात्र राखिनुपर्छ, नित्य पाठ गरिनुपर्छ, नित्य बत्तीहरू जलाउनुपर्छ र नित्य पूजा गरिने शास्त्रीय मान्यता रहेको छ।
5: शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्ग भवानीको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ। पश्चिम नेपालका पहाड़ी भेगमा भने यो पर्वमा बलि समेत हुने बताउनुहुन्छ पण्डित देवदत्त भट्ट।
7: पूर्वतिर मगेश लगायत अन्य नागहरू पनि राख्ने चलन गरिएको छ र हाम्रो पश्चिममा देवी देवताको मन्दिरहरूमा घट स्थापनाको दिनमा घट थाप्ने र अष्टमीको दिनमा त्यो जमरा राख्ने ठाउँमा बलि गर्ने चलन पनि रहिआएको छ।
5: असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइने यो पर्वमा मान्यजनबाट टीका जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ। स्थानीय शिक्षक केशव दत्त भट्ट।
8: नवदुर्गा देवीमा भगवती हाम्रो पाली महारुद्र र मरलेख बाबा मन्दिरमा पनि हाम्रो आजा पूजा गरिन्छ। हाम्रो चाहिँ सुदूरपश्चिममा अधिकांश गरेर देवी देवताका मन्दिरमा नै जमरा राख्ने चलन छ विधिपूर्वक दुर्गाको स्थापना गरेर।
5: यो पर्वमा टाढिएका आफन्तजन एकत्र भई टीका जमरा लगाउने, मैठा मिठा परिकारहरू खाने, लिङ्गे पिङ खेल्ने र सुख दुःख साटासाट गर्ने परम्परा रहिआएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणना जारी छ। सानेपामा जारी मतगणनामा 4,100 मतगणना सकिँदा खुल्ला उपसभापतितर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गरी अग्रता लिइरहनु भएको छ। खुल्ला उपसभापतितर्फ अन्य उम्मेद्वारहरू इन्जिनियर मधु आचार्यले 1,278, गोविन्द भट्टराईले 1,091, सुरेन्द्र राज पाण्डेले 1,065, दीपक गिरीले 579, धनराज गुरूङले 908 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 335 मत प्राप्त गर्नु भएको छ। यसै गरी समावेशी तर्फको उपसभापति पदमा विनोद कुमार चौधरी 1,026, जीवन परियारले 979, फर्मुला मनसुरले 565, सीता गुरूङले 676, रंजित कर्णले 311 मत प्राप्त गर्नु भएको छ। यस्तै खुल्ला महामन्त्री तर्फ प्रदीप पौडेल 2,391, उदय शमशेर राणाले 1,333, डाक्टर सुनिल कुमार शर्माले 1,175, अमर सिंह पुन मगरले 887, गुरूराज घिमिरे 823, नयन सिंह महरले 539 मत प्राप्त गर्नु भएको छ। यसै गरी महिला महामन्त्री तर्फ डाक्टर डीला संग्रौला पन्तले 1,816, महालक्ष्मी उपाध्याय डीनाले 1,631 र रीता खनालले 420 मत प्राप्त गर्नु भएको छ। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत भएको मतदानमा कुल 7,013 मत खसेको थियो। उपसभापति र महामन्त्रीको मतगणना आज रातिसम्म सकिनेछ भने अहिले केही बेर अघिबाट सहमहामन्त्री तर्फको पनि मतगणना शुरू भएको नेपाली कांग्रेसले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताउनु भएको छ। वहाँले अमेरिकामा डिजेलको मूल्य बढ़नुमा पनि जेलेन्स्कीको दोष रहेको बताउनुभयो। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनले रूससँग सम्झौता गर्न सक्ने नयाँ नेतृत्व खोज्नुपर्ने धारणा व्यक्त गरेको पनि मतगणना शुरू भएको नेपाली कांग्रेसले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूस

0: बढ़्दो ईन्धन मूल्य नियन्त्रण गर्ने उद्देश्यले गरिएको उक्त सहमति आगामी मध्यावधि निर्वाचन अघि सार्वजनिक भएको हो। यसलाई रूस प्रति अमेरिकाको नीतिमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। जिबुटीको तटमा डुंगा दुर्घटना हुँदा 15 बाल बालिका सहित कम्तीमा 109 आप्रवासीको मृत्यु भएको छ भने 116 जना बेपत्ता भएका संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ। आईओएमका अनुसार अक्टोबर 8 र 9 मध्यरात जिबुटीबाट योमनतर्फ 350 जना बोकेर गइरहेको डुंगा ओबोक शहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो। जिबुटी स्थित आईओएमका मिशन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भन्दै मृतकका परिवार तथा आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति समवेदना व्यक्त गर्नुभयो। आईओएमका अनुसार दुर्घटनामा मृत्यु भएका 109 जना मध्ये 52 पुरूष, 42 महिला र 15 बाल बालिका छन्। दुर्घटनाबाट 80 भन्दा बढ़ी व्यक्ति बाँच्न सफल भएका छन्। उनीहरू सबै इथियोपियाली नागरिक हुन्। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गरेको छ। अघिल्लो सरकारले गत असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै वर्तमान सरकारले बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37,70,39,67,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ। यो अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटकै आकार अनुसार नै रहेको छ। बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रहेको छ। त्यस्तै संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने 7,00,00,000, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,000, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9,65,00,00,000, सशर्त अनुदानबाट प्राप्त हुने 6,03,58,00,00,000, संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38,80,00,000 र विशेष अनुदानबाट 52,76,00,000 प्राप्त हुने अनुमान सहित बजेट प्रस्तुत गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको सिपयुक्त दक्ष जनशक्ति नेपालमा उत्पादन गर्नु आवश्यक भएको बताउनु भएको छ। भक्तपुरको दरीकोटमा संचालनमा आएको एभरेस्ट मल्टी स्किल प्रणाली आइतबार उद्घाटन गर्दै मन्त्री यादवले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारी समस्यालाई चिर्न बजारले खोजेको दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक भएको बताउनुभयो। स्वदेश तथा विदेशका बजारको माग अनुसारको सिप अनुसारको रोजगारी दिन तालिम र सिप प्राप्त जनशक्तिलाई रोजगारसँग जोड्नु पर्नेमा मन्त्री यादवले जोड़ दिनुभयो। कार्यक्रममा एभरेस्ट मल्टी स्किल प्रणालीका अध्यक्ष खगेन्द्र न्यौपानेले हातमा सिप नभएका श्रमिक विदेश जाँदा निकै दुःख पाउने गरेको र पारिश्रमिक पनि कम पाउने गरेको उल्लेख गर्दै सिप लिएर गएका जनशक्तिले विदेशमा काम सजिलो पाउने र पारिश्रमिक पनि राम्रो पाउने गरेको उल्लेख गर्नुभयो। खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने उद्देश्यसहित विश्व खाद्य दिवस 2083 सप्ताहव्यापी कार्यक्रम आइतबारबाट काठमाडौँमा शुरू भएको छ। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाडौँमा विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रमहरू आयोजना हुने भएका छन्। आज नवीनता अपनाऊ, भोलि पोषण सुनिश्चित गरौं भन्ने नारासहित आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसको कार्यक्रमले जलवायुजन्य विपदका कारण कृषि खाद्य प्रणाली, किसानको जीविकोपार्जन तथा समुदायमा पारेको प्रभावलाई मुख्य विषय बनाएको छ। बूढी गण्डकी नदीमा आएको बाढ़ीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढ़ीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरणहरू, बेली ब्रिज, पौष सड़क तथा आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढ़ीबाट 341 मेगावाट क्षमताको बूढी गण्डकी जलविद्युत आयोजना सबैभन्दा बढ़ी प्रभावित भएको छ। सो आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढ़ीले बगाएको छ। क्याम्प क्षेत्रमा रहेका केही निर्माण उपकरण समेत बाढ़ीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। त्यस्तै 24.5 मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनामा पनि बाढ़ीले क्षति पुर्याएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार रमेश टमटाबाट।
3: नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टूमा क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमनमा जारी खेलमा क्यानाडाले टस जितेर फिल्डिङ रोज

0: थियो। पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 100 विकेट गुमाउँदै 235 रन बनायो, जसमा रोहित पौडेलले शतक प्रहार गरेका थिए। क्यानाडाले 211 रन मात्रै बनाउन सक्यो। सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता 2083 शुरू भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा सूर्य विनायक नगरपालिका 10 चित्तपोल स्थित खेल मैदानमा आइतबारदेखि प्रतियोगिता शुरू भएको हो। असोज 30 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका 10 टीमका करिब 180 खेलाड़ी सहभागी छन्। कञ्चनपुरको शुक्लाफाट नगरपालिकाको झलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढ़ीका राजेन्द्र बमको जोड़ीले जितेको छ। फाइनल खेलमा झलारीका विवेक अयर र परमानन्द जोशीको जोड़ीलाई 2 सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैशीको टीमले उपाधि जितेको हो। बम र जैशीको जोड़ीले अयर र जोशीको जोड़ीलाई 21-17 र दोस्रो सेटमा 21-15 पराजित गरेको छ। उपाधि विजेता जोड़ी 40,000 नगद ट्रफी र मेडलबाट पुरस्कृत भएको छ भने उपविजेता टीमले 20,000 नगद सहित पुरस्कृत भएको छ। दशैं र शुभ दीपावलीको अवसर पारेर शुक्लाफाटा ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2 स्तरीय प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति राक्षस कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोड़ीले जितेको छ।
1: अब मौसम। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस। दिपालको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बूढ़ी गण्डकीमा बिहान आएको बाढ़ीमा परि 5 सम्पर्कविहीन, 49 उद्धार। बाढ़ीले विभिन्न स्थानमा 100 भन्दा बढ़ी घर पुल लगायत भौतिक संरचनामा ठूलो क्षति। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू, पहिलो दिन आज घर घरमा घटस्थापना। पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन। र युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7522, 9861-02-6611 र 010-520-542।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, भुत्ती बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754, 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9832-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा, म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिन, एमाले चोकबाट 6 घर तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54, 9861-7045-47।
10: अब नेक्स्ट फ्राइडे पक्का
11: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा?
12: ए सर पनि यही हुनुहुँदो रहेछ त।
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङसी पुच्छर बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रे छ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
14: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
13: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
14: सम्पर्क नम्बर 9860628100 9082479417
15: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos. Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
16: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
17: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
16: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
18: रेडियो बिहानी 97.6 MHz
19: लागि परेका छौं
20: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीको टिप्पणी
21: योग्य दक्ष बनाउनुपर्छ कामको जिम्मा दिनुपर्छ जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ
20: पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन काभ्रेतर्फको बिपी राजमार्गमा पुनर्निर्मित सड़कबाट आवागमन बेनी जोमसोम सड़क अस्थायी रूपमा खुल्यो कोशी बागमती र कर्णालीका केही स्थानमा आज राति पानी पर्ने सम्भावना
22: कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ
20: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित जीतसँगै 26 अङ्क सहित नेपाल छैठौं स्थानमा
23: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
20: दशैं तिहार लगायतका नेपालीहरूको प्रमुख चाडपर्व नजिकिएसँगै सड़कमा सवारी साधनको चाप पनि बढ़ेको छ क्षमताभन्दा बढ़ी यात्रु राख्दा दुर्घटनाको जोखिम पनि बढ़छ यात्रा गर्नु अघि सवारी साधनको अवस्था चालकको व्यवहार र आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ तीव्र गति मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यात्रुको भूमिका महत्वपूर्ण हुन्छ
24: गोर्खाको चुमनुर्बी गाउँपालिका छ अन्तर्गत लाग्पादेखि चुम्लिङ बीचकोमा ठूलो पहिरो खस्दा बुढी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीका कारण पाँचजना सम्पर्कविहीन भएका छन् भेडीगोठमा रहेका दुई महिला सहित पाँचजना बेपत्ता भएका छन् भने नेपाली सेनाको हेलिकप्टर मार्फत 82 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ बाढ़ीले चुमनुर्बी धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा घर झुलुङ्गे पुल पक्की पुल जलविद्युत आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो
25: प्राधिकरणमा बिहान 6 बजी बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा तलहु नगरवासीमा एसएमएस पनि लियौं र हामीले प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो हामीले चाहिँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा धादिङ तनहुँ चितवन नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पुष्टि कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ अनुगमन जिल्लाको सुरक्षा निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं
24: प्राधिकरणका अनुसार बाढ़ीले चुम्नुर्बी गाउँपालिका तीन न्याकचेतबाट सिद्धिवास जोड्ने झुलुङ्गे पुल बगाएको छ। गोर्खाको धार्चे गाउँपालिका पाँच स्थित माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20 देखि 22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेती स्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्राधिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
0: तीनवटा पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार घर र 102 जना घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा 64 घर परिवारको 130 जना प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षतितर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ। झोलुङ्गे 2, मोटरेबल 2। अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको सन्दर्भमा, मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्टलेस पिपुल अहिलेसम्म 5 हुनुहुन्छ। खोज्ने काम चाहिँ आज एक चरणमा भयो, तर चाहिँ काहीँ कतै सुइको पाउन सकिएन। यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यु गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था उसको समन्वय सहयोगमा भइरहेको छ।
24: चुम्नुब्री गाउँपालिका 3 सलेर स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। 2 टेलिफोन टावर, 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 नेपाल प्रहरीका 133 सशस्त्र प्रहरी बल नेपालका 177 गरी कुल 437 सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क सञ्चालन तथा बेली ब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो 2 दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि विवाह हुने महिलाको अनुपात सन् 2004 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10%बाट घटेर 5% झरेको छ। गरीब परिवारका किशोरीमा धनी परिवारका किशोरीको तुलनामा 18 वर्ष अघि विवाह हुने सम्भावना 4.4 गुणा बढ़िरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाइ राख्ने, विपन्न परिवारलाई सहयोग गर्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा बालिकाको शिक्षा, स्वास्थ्य र अधिकार संरक्षणमा जोड़ दिनुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम अधिकृत राम बहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि 37 अर्ब 70 करोड़ 39 लाख 68 हजार 67,000 रूपियाँको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाउँदै ओलीले अहिलेको समय आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
21: अहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर हेरान्छ। हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
24: कांग्रेस 15 महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
1: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
24: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
2: बुढी गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
3: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्व द्वय विषय नगर्छी र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
8: गोर्खाको बुढी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईँको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
19: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 स्वस्थ प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबासो गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस 1 नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
8: तपाईँले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाईँ भएको ठाउँसम्म आउन मद्दत पुग्छ। भित्रावतीमा बेलीबिरी सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो। अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
9: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने, पुलको नजिक जाने, खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ। र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउन सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्साइभेटरहरू चाहिँ आवाजावत गर्नु हुँदैन। त्यसमा चाहिँ सानो लाइट गाडीहरू टु वे नै चल्न सक्छ र वान वे भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजावत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाँचिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर वान वे अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
10: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेत्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नुअघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिनीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
11: जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। रुगाखोकी लागेर न्युमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
10: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला हाम्रो पालो।
14: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 322 खण्डमा छौं। पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रुगाखोकी, न्युमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
11: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुघाखोकी लागेर हुन्छ, पखाला लागेर हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुघाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुघाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ, तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्यो, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छौँ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या, हेर्नु सोच त्यहाँ जान्छ। किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ, 3 दिनदेखि 5 दिनसम्म उसलाई खोकी लाग्न सक्छ, खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छौ, जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो जहाँ चाहिँ अब म्युकसहरू जम्या थियो त्यो पुरै निस्किन कहिले काहीँ 3 देखि 6 हप्ता लाग्दो रहेछ। अब त्यो 6 हप्ता लाग्दैमा हामीले 6 किसिमको एन्टिबायोटिक 6 वटा डाक्टर भेट्नु पर्दैन, त्यहाँ चाहिँ हामीले के बुझ्नुपर्छ ए यो चाहिँ अलि समय लाग्ने हो, हामीले त्यसमै हो होम रिमेडिजहरू आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने, अदुवा लसुन यिनीहरूको सेवन गर्ने र यसमा चाहिँ स्टिम लिने, धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने, त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ, त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो। सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुघा खोकी झाडा पखालामा आत्तिनु पर्दैन, त्यो एक्सपोज हुन दिनुपर्छ अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ। त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ, तर गाउँ घरमा माटो धुलोमा खेलेका पोखरीमा नुहाएका बाख्राको गोठमै चाहिँ हुर्केका भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन। वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ, आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ। जस्तो गर्मी याममा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ। सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ पातलो लुगा लाउँछौँ, त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू बाक्लो लुगाहरू लाउनु पर्छ। र अर्को के देखिया छ भने शरीरको इम्युनिटी रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ, र यसरी एक्कासी मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन, किनभने वातावरणको टेम्परेचर र हाम्रो बडीको टेम्परेचर फरक हुन्छ। त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ। सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ. सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने, मौसमी रुगाको केहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ. सो यसमा चाहिँ हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ बेसिकली. एउटा चाहिँ हाम्रो पहिरनमा जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने, जस्तो न्यानो लुगा लाएर हामीले बस्यौँ नाक कान यिनीहरू छोपेर बस्यौँ पनि चिसोमा पनि हामीलाई रुगा लाग्दैन.
24: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौंला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
15: बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन भएका छन्. तीन पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ. खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ. नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू गरिएको छ. खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ. राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो. आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो. जीतसँगै 26 अंकसहित नेपाल 6 स्थानमा उक्लिएको छ. हवस् आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु. नमस्कार, शुभरात्रि.
16: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो.

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटी सकि नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141867064 98141867064
2: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
8: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
7: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर 98404505575 स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
8: ए पोक्नुहोस् त हाम्रो शाखा टेलिभिजन सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 98604258443 98604258443
9: अब नेक्स्ट फ्राइडे पक्का होस्
10: होइन के भयो के को हल्ला हो यो क्लासमा
11: ए सर पनि यही हुनुहुँदो रहेछ त
9: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
11: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङ सिपुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
4: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल हिमालय चोक धादिङ
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
4: सम्पर्क नम्बर 9860628100 98082479417।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
3: ल। तपाईँ विदेश जानलाइस कि के हो?
4: यहीँ बन्द किन जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु होस्।
4: होइन, तँलाई थाहा छैन कि?

0: हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
1: किन थाहा नहुने हौ कि सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
0: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
1: ए आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महन्दीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
2: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
0: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: सर सर, कम्प्युटर ल्याब जाने आज,
5: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर
6: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
6: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भए, हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रहेछ नि, त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रु भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
0: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
6: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
0: सम्पर्क नम्बर 98 60 628 100 98 082 79 417।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।
10: महाचार महापहार,
11: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र, आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
10: शाओमी किन्दा उपहार एभ्री डे।
12: बाबुहरू बाहिर आउँदा

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141 67 67 64 9141 67 67 64।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: मैले गहना लिएर आएको
5: थिएँ, त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9141 63 89 53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।

0: सन्तोष पनि छु अहिले
1: अर्थात मलाई राज्य सञ्चालन पक्षमा आवश्यकता पनि छैन
0: मैले राज्य सञ्चालन
1: दुर्योधन नामगिरीको महाराज को दुर्वाच्यबाट विदुर महाराज काका कान्छाले राज्य सञ्चालन पक्षलाई छोडेर उहाँ बद्रिका आश्रममा जानुभएको थियो। धेरै काल बित्यो र अनि त्यसपछि पाँच पाण्डवको विजय भरे कौरवहरू सारा मरिसके रे यो समाचार सुनिसकेपछि अत्यन्त खुशी राजीको साथमा अहिले विदुर नाम गरिएको महाराज त्यस ठाउँबाट निस्किएर अहिले जब हरिद्वारको बाटो जान्छु भनेर आइरहनु भएको थियो र बीच बाटोमा जब यस किसिमबाट ऋषिकेश भन्ने जग्गा छ जहाँ त्यो ऋषिकेश भन्ने जग्गामा भेटघाट भयो विदुर महाराजको र अनि त्यसपछिबाट उद्धवजीको उद्धवलाई भगवानको भक्त सोध्न लाग्नुभयो विदुरले अब तपाईँ ज्यादै मलिन हुनुहुन्छ तपाईँ साह्रै नै मलिनताले छाएको शरीर छ शरीरमा बेचैनको महसुस छ तपाईँलाई हाँसेको बोलेको खाएको सुहाएको पनि छैन तपाईँलाई के भयो भनेर विदुर महाराजले सोधी बक्सेपछि उद्धव बताउनुहुन्छ राजन मेरो वर्णन सुन्नुहोस् माउ तलासने बचराहरू सरी बाछो नपाइकन माउजै गरी प्रेमी प्रवासी कन कामिनी सरी म दर्शनार्थी प्रभुमा छु यो घरी मेरो अवस्था यस्तो छ अहिले माउबाट छुट्टिएको बाछो जस्तो बाछोबाट छुट्टिएर गएको माउ जस्तो प्रेमी प्रवासी कामिनी पुरुष स्त्रीबाट वियोग भए जस्तो भगवानको मठ मन्दिरबाट छुटेर गएको भक्त जस्तो म साह्रै दुखी र ज्यादै कष्टदायक जीवनमा छु यसैले म माथि क्षमा राख्नुहोस् भन्नुभयो विदुर महाराजलाई उद्धवले होइन तपाईँ त भगवान कृष्णको स्वकीय सचिव यस्तो व्यक्तिले दुःख पाउनु मानेमा के रह्यो के कारणले दुःख पाउनुभयो भन्दा हरे भगवान आज कृष्ण भगवानको स्वर्गारोहण भयो त्यसै कारणले म जब ज्यादै दुखी छु भनिदिनुभयो विदुरलाई उद्धवले हो पक्का हुरीले ढालेको वृक्षसँग लडेर बडा समवेदनशीलबाट प्रस्ताव राख्नुभयो भगवान म त साह्रै चिन्ताजनक भए साह्रै कष्टले बिहोरी आज म कहाँ जाउँ कसो गरौं मेरो प्रभु म माथि क्षमा राखी बोक्छ छ हजुरलाई कोटि कोटि कोटि प्रणाम छ दण्डवत प्रणाम छ मेरो परमात्मा हजुर दयाको सागर हुनुहुन्छ मैले केही जानेको छैन तपाईँ यस्तो प्रकारको विद्वान हुनुहुन्छ कि यस किसिमबाट भगवान कृष्णको सल्लाहकार मण्डलको तपाईँ अध्यक्ष त्यस्तो व्यक्ति भगवानलाई सुझाव दिने त उही व्यक्ति आज तपाईँ रुँदै आउनु भएको छ कृष्ण सम्बन्धी बारेमा केही प्रचार प्रसारको बारेमा मलाई पनि आज्ञा गरिबोक्सोस् भनेपछि हुन त मलाई ज्यादै कष्ट छ यो कुरो बताउनका लागि मेरो मनमा मुटुमा गाँठो परिराखेको छ मेरो हृदयबाट जब सारा विधारक छन् मेरो गलामा अवरुद्ध भएको छ आँखाबाट टिलिल्ला आँसुहरू झरिरहेका छन् मोतीका दाना तुल्ले

तर पनि तपाईले प्रश्न गरिहाल्नुभयो भगवान कृष्ण सम्बन्धीको वर्णन अब आउने अध्यायको प्रतापबाट म केही संक्षिप्त रूपमा के मतलब मोटामोटी रूपमा प्रकाश पार्नेछु भनेर विदुरलाई उद्धवजी ज्ञानका भण्डारका खानी उहाँले आफ्नो विषयगत कुरोलाई भन्दा कृष्ण भगवान परमात्माको कर्तव्य माथिको बोध पहिचान गराउँदै हुनुहुन्छ उद्धवले विदुरलाई भन्ने सम्बन्धको कथा यस अध्यायबाट

महाराज परीक्षित माई सुखदेव स्वामी बाटा ज्ञा भएको छ सुनका दृष्टि प्रणाली हरू र यतापट्टी को वर्णन में विदुर महाराज को मैत्री ऋषि माने विदुर महाराज को उद्धव को संवाद चलिराखेको छ। विदुर नाम गरिएको राजाले के आज्ञा भो भने बड़ो गंभीर वाणी में मत भगवान कृष्णबाट ठगिएनी म बड़ो समस्या में परे त कृष्ण परमात्माबाट मैले धेरै प्रकारको जब आशावादी थिए चाहेको थिए वहांसंग भेटघाट वहांसंगको संवाद वहां दिनुपर्ने उपदेश मैले ठूलो आशा राखेको थिए र पंच पाण्डवहरू सारा सम्पूर्णको विजय अब भयो मेरो शत्रुको रूपमा चिनिएको दुर्योधन पनि गयो यो मलाई आशावादी थिए कृष्णबाट तर आज म बहुत नराम्रोसँग ठगे यसको बारेमा मलाई अब केही तपाईले सुझाव दिनु पर्यो भनेर सोध्दा उद्धव भन्नुहुन्छ हेर्नुस् महाराज म कहाँ सक्छु म त सामान्य नागरिक हो त्यसमा पनि कृष्णको बाहुबलको प्रभावबाट मात्र उभिएको प्रभुको परम कृपाबाट त्यसमा प्रभुको अहिले जब परम धाम सवारी भइसकेपछि मेरो कोही छैन संसारमा न मेरो माताजी न पिताजी न बन्धु बान्धव र न मेरो सँगसँगैका मेरा साथी छन् 125 वर्ष प्रभुको पूर्ण आयुमा 114 वर्ष प्राप्त प्रभुको पाउको सेवा गर्न सक्ने सेवकको रूपको हैसियतमा मर्ने तर अन्तमा गएर प्रभुले मलाई विदा नदिकन आफू अन्तिममा ल अब मैले विदा लिन आँटे भनेर आज्ञा गरिबक्छु अनि त्यसको प्रभावबाट परेको चोट मरमरमा घाउ भइरहेकै छ कृपया निदान अब मसँग यहाँ धेरै लामो प्रश्न गर्दै नगर्नुहोस् भनेपछि सृष्टि सम्बन्धी परमात्माको गाथा कथा के आज्ञा होस् भनेपछि सृष्टि सम्बन्धी वर्णन सुन्नुहोस् भगवानले सृष्टिमा धेरै प्रकारको महत्वलाई विशेष रूपमा जान्नुभएको छ अब मन्त्र शक्ति तन्त्र शक्ति यन्त्र शक्तिका विधानले विश्व ब्रह्माण्डको सञ्चालन गर्नुभयो प्रभुले तर मुलुकको समस्याको समाधान एक तवरबाट प्रभुले गरिबक्सेको छ एक तवरबाट प्रभुले के गरिबक्सेको छ भनेर भनेदेखि सबै नागरिक समाजले सारा सम्पूर्ण काम कर्तव्यमाथिको बोध र पहिचानले भगवानबाट यस्तो प्रकारको आज्ञा गरिबक्सेको छ कि सत्य धर्म नीति न्याय कानून यी मर्यादाका पाटाहरू हुन् यस प्रकारबाट त्यो मर्यादाको पाटोलाई प्रभुले स्वीकार्नुभयो समाजलाई त्यो उपदेश प्रदान गर्नुभयो र प्रभु अन्ततोगत यो जीवन र जगत केही होइन भनिकन मलाई उपदेश गरेर विदावादी भइबक्छु र गोकुलमा जन्मेर मथुराको वास मथुराबाट जब माने मथुरामा जन्मेर गोकुलको वास अनि फेरि मथुरामा आएर फेरि हुर्की बलाई लाई बलाई ठूलो र आखिरमा गएर जब यो द्वारावती धाममा गएर परमात्माको सम्पूर्ण प्रकारको काम कर्तव्यमाथिको पहिचान पूर्ण भयो र जीवन जगत अध्ययन गरेर परमात्मा परमधाम जानुभयो यो त मैले यहाँलाई बताए अब के सुन्ने इच्छा छ भनेदेखि तपाईँ मसँग कुरा नगर्नुहोस् भनेर विदुर महाराजले मैत्री ऋषिका आश्रममा जाने अनुमति दिनुभयो तपाईँ अहिले सरासर मैत्री ऋषिको आश्रममा जानुहोस् मैत्री नामरेको ऋषि हुनुहुन्छ त्यहाँ त्यही जब मैत्री नामरेका ऋषिका आश्रममा गएर एउटा काम गर्नुहोस् उहाँले उपदेश पाउनु भएको छ कस्तो उपदेश पाउनुभयो उहाँले भनेदेखि मलाई ज्ञान दिए भन्नुभएको थियो मैले सम्भव छैन भन्ने मैले अनि त्यसपछिबाट तपाईँ अहिले भर्खरै यस्ता किसिमबाट मैत्री ऋषिको आश्रममा गएर यस किसिमले सारा ज्ञानको बारेमा तपाईँ भण्डारमा पुग्नुहोस् त्यसपछिबाट उहाँले सारा कुरा तपाईँलाई बताइदिनुहुनेछ ज्ञानको विषयमा कोही अर्को भने छैन किनकि हंसावतारमा परमात्माले प्रकट भएर दिनुभएको उपदेश ब्रह्माजी लागि जो थियो त्यो आज सम्पूर्ण कण्ठ रूपले जानेर बस्नुहुने एक व्यक्ति हुनुहुन्छ जसको नाम हो मैत्री ऋषि जानुहोस् त हस् त्यसो भनेदेखि म जान्छु भनेर विदुर राजा र मैत्री ऋषिको अहिले विदुरको र उद्धवको सम्वाद टुङ्गो लागिसकेपछि मैत्री ऋषिको आश्रममा पुग्नुभयो मैत्री नाम गरेको ऋषिको आश्रम कहाँ थियो भनेदेखि जहाँ सती देवीको देहावसान भएको थियो कहाँ थियो सती देवीको देहावसान हरिद्वारको कनखल भन्ने जग्गामा हरिद्वारको कनखल भन्ने पवित्र पावन जग्गा छ त्यस ठाउँमा उहाँको बसोबास थियो र त्यस ठाउँमा पुगिसकेपछि विदुर महाराजलाई आउन साथ देख्नुभयो ओहो कुरुवंशी राजा विदुर कहाँबाट आउनुभयो भन्नुभयो प्रभु म हजुरलाई दर्शन गर के काम थियो भन्दाखेरि म त भगवान कृष्णबाट ठगे कृष्ण सम्बन्धी सम्पूर्ण केही कुरा बुझ बुझारत गर्नुपर्ने भयो हजुरले मलाई बताइदिनुहुन्छ कि भन्न साथ ठिकै छ र कृष्ण भगवान परमात्माको बारेमा मैले बुझाउनु पर्दाखेरि तपाईँलाई एउटा प्रश्न गर्छु भन्नुभयो के कुरा तपाईँ ज्ञानीमा श्रेष्ठ हुनुहुन्छ ध्यानीमा पनि तपाईँ श्रेष्ठ हुनुहुन्छ तर एउटा कुरा छ तपाईँलाई कुन मानेमा तपाईँलाई मैले बुझाउनु पर्छ अब त्यो बारेमा तपाईँ राम्रोसँग अध्ययन गर्नुहोस् तर तपाईँलाई मैले बुझाउनु पर्ने कुरा चाहिँ के छ भनेदेखि तपाईँ पात्र भन्नुहोस् पहिला पात्र माने नचुइने भाँडो भन्नुहोस्
अब नचुइने भाँडोमा चीज राख्यो भने अनि त्यो चीजको महत्व पनि हुन्छ, राख्नेलाई पनि आनन्द आउँछ, भाँडाले पनि त्यो चीजको जतन गर्न पायो, अरूले पनि त्यस भाँडोबाट झिकेर फेरि खान पायो, त पात्रै चुइने छ भने के नै प्रयोजन भयो? भनाएको मतलब सुनेर नबुझिदिने हो भने तपाईँलाई मैले किन सुनाउने भन्नुभएको हो? है हामीलाई भनेको कुरा हो त्यो, उता सुन्ने होइन, यो त आफूपट्टि हो, हामीलाई भनेको म बरबरा बरबराई गर्ने त्यो कुरोलाई कति पनि रेडियो मानसपटलमा नभिजाउने हो भनेर भनेदेखि किन आइरहने, किन सुनाइरहने, म पो किन बरबराइरहने त्यसै है त केही कुरा भिजोस् नि, यो त यो हो रे त नि भन्ने कुरा होस्। भरे घरकाले सोध्यो भने पनि यसो यसो भयो नि त नि आज भन्ने, यो सम्मान होस्। यदि त्यो कुनै किसिमबाट पटक्कै जब प्रवेशै गर्न सकेन, त्यो कानै बुझिएर बस्यो, अब मुखले खाने कुरा होइन कथा, कानले पिउने हो, यहाँबाट छिर्दै छिरेन, प्रवेशै लिएन भने त बर्बाद भयो। यसकारण तपाईँ त्यस्तो पात्र बन्नुहोस्, त्यति राम्रो पात्र बन्नुहोस् कि तपाईँ त्यस्तो प्रकारको प्यासी भन्नुहोस् कि तिर्खालु भन्नुहोस्। अनि त्यो तिर्खालु बनिसकेपछि म तपाईँलाई तिर्खा मेटाउने प्रकारको सामग्री प्रदान गर्छु, अनि यसको प्रभावबाट अवश्य मेरो तपाईँ र मेरो अनि गन्तव्य स्थलमा पुग्नेछ। फेरि बुझ्ने जनले बुझाउने जनलाई सुन्ने र सुनाउनेको दूरी कति हुनुपर्छ भन्दा सुनाउनेवालाको विद्वत्ता 100, सुन्नेवालाको विद्वत्ता 50 भयो भने अनि 75 गएर मिल्छ। सुन्नेवाला 0 डिग्री, भन्नेवाला 100 भयो भनेदेखि बुझाउनै सक्दैन। जस्तै विद्यावारिधि गरेको पीएचडी पास गरेको मान्छेले ख ख पढाउन जान्दैन, उसले जान्दै जान्दैन, क ख पढाउनु कसले जान्दछ भन्दा एसएलसीमा फेरा पाँचै फेला भएको भयो भने ठिक्क हुन्छ, त्यो आफू भोग त भोगी छ, त्यतै लटपटिया लटपटी थियो 5-6 वर्षसम्म त्यसले जान्दछ। त्यसले गर्दाखेरि यो विचार गर्नुहोस्, अब उद्धवजीलाई भगवान परमात्मा परमेश्वरले विदुरलाई आज्ञा गरी बोक्सन्छ, महाराज विदुर तपाईँ ज्ञानीमा श्रेष्ठ हुनुहुन्छ भने अब तपाईँ 50% म 100 अनि तपाईँको र मेरो प्रश्नको उत्तरको प्रभावबाट 75 दूरीमा आएर समायोजन हुन्छ। सुन्नुहोस् त, अब जे शुभेच्छा लाग्छ त्यही भन्छु भनेर विदुर महाराजका ओपरमा मैत्रीले भन्दा विदुर भन्नुहुन्छ, प्रभु अरू कुरा मलाई केही चाहिएको छैन, अब सृष्टि कति किसिमको हुन्छ त्यो आज्ञा गरी बोक्सियोस् भनेर सुन्नुभएको थियो। आध्यात्म आदि दैवम छ आदि भूत इति त्रिधा भनिदिनु भयो, आध्यात्मिक आदि दैविक र आदि भौतिक यो तीन प्रकारको वाद हुन्छ। आध्यात्मिक वाद भनेको कस्तो, आदि दैविक वाद भनेको कस्तो र आदि भौतिक वाद भनेको कस्तो, अब त्यसको बयान सुन्नुहोस्। आध्यात्मिक वाद भनेको पुरानो वाद हो, ज्यादै पुरानो ज्यादै पुरानो ज्यादै गहन ज्यादै पुरानो वाद आध्यात्मिक वाद हो। अनि आदि दैविक वाद भनेको के हो, जब भई परि आउने वाद हो, जस्तो दैवी प्रकोप भन्छ नि भन्दैन, पानी पर्यो डुबायो भूकम्प गयो अनि मात्रै होइन हावाहुरी तुफान बाढी आयो भलबाढीले सारा लगो भूकम्प आदिको दोष सूची दोष भयो अग्नि प्रकोप भयो, यो चाहिँ के भयो दैवी प्रकोप हो, दैव लायो दैवी प्रकोप भयो भन्छन् नि, यो दैवी दैवी वाद भयो, यो कुन बेला हुन्छ वा हुँदैन त्यो थाहै छैन, अब दैव परिमा यस्तो प्रकारबाट दैवी प्रकोप वाद। आध्यात्मिक वाद भनेको ज्यादै पुरानो वाद, भौतिक वाद भनेको सुविधाको वाद, आध्यात्मिक वाद नभइकन भौतिक वादको विकास हुन सक्दैन, निरो छ, बुझ्नुहोस् यसरी म अहिले बिस्तारै बोलिराखेको छु, यतिको आवाज आइराखेको छ ठुलो, त केले सुनाएको यो माइक्रोफोनले, यो माइक्रोफोनलाई सुनाउनेवाला यसलाई सहयोग गर्नेवाला को ऊ त्यहाँ थुपारेर राखेको छ एम्प्लिफायर, त्यो त्यसलाई कसको सहयोग छ, ए तार टाँगे छ सारा इलेक्ट्रिक, इलेक्ट्रिक उत्पादन केले गरेको, कुलेखानी को जल, मर्स्याङदीको जल, त्रिशुलीको जल, बस यिनै जलले, अब त्यो कुलेखानीको मर्स्याङदीको त्रिशुलीको जल सुक्यो भने के हुन्छ, यो तार पनि छैन त्यो एम्प्लिफायर पनि छैन, त्यो जोड्नु मात्रै हो, यो पनि ल्याएर यहाँ खड्याउनु मात्रै हो, केही पनि बल्ले बल्ले त्यही काम छैन। यस कारणले निरन्तरवाद भनेको आध्यात्मिकवाद, जल भनेको आध्यात्मिकवाद,
यो भनेको भौतिक बात आध्यात्मिक बात जल नभई त यो जगत हुन सकेन नि त यो यसै कारणले गर्दाखेरिमा आध्यात्मिक बात पुरानो बात हो भौतिक बात भनेको त्यसलाई परिशीलन गर्ने बात हो यसकारणले आध्यात्मिक बातको चिन्तनमा लाग्नुस् आध्यात्मिक बात बिना कुनै प्रकारबाट मनुष्य सफल हुन सक्दैन आध्यात्मिक बात भनेको विश्वासको बात हो भौतिक बात भनेको सुखको बात हो आध्यात्मिक बात भनेको शान्तिको बात हो भौतिक बात भनेको सुख चाहिँ हुन्छ शान्ति हुँदैन जस्तो प्रकारबाट हामीसँग भौतिक विकास छ शान्ति हुँदैन गाडी छ घरमा बिल्डिङका बिल्डिङ घरहरू छन् असल असल चिल्ला गाडी छन् प्लेन पनि होला अब त्यसदेखि पछाडि अब यहाँबाट बोल्यो उहाँ जब अमेरिकातिर बोल्छ उत्तिखेरि टेलिफोन होला घरमा फ्याक्स होला इमेल होला कम्प्युटर छ उड्ने गुड्ने बुड्नेका साधन छन् तर त्यसले के गर्छ सुख दिन्छ ढिलो हुने कुरा चाँडो हुन्छ तर मुक्ति त हुँदैन नि हवाइजहाज चढेर मुक्ति नि होइँदैन माइक्रोफोनबाट बोल्दाखेरि मुक्ति नि होइँदैन कम्प्युटर फ्याक्स इमेल चलाएर मुक्ति पनि होइँदैन अनि त्यसपछिबाट रेडियो र टिभी जब सारा सम्बन्ध झुन्डाइरहेर जब सुनिरहेर त्यो पनि मुक्ति हुँदैन मुक्ति हुनका लागि शान्ति पाउनका लागि आध्यात्मिक बाद सुख पाउनका लागि भौतिक बाद यो जन्मको सुख भौतिकले हुन्छ परजन्मको सुख आध्यात्मिकले हुन्छ त्यसै कारणबाट आध्यात्मिक बालमा लाग्नुहुन्छ भौतिक बालमा लाग्नुहुन्छ भने चाहिँ आध्यात्मिक बादै जाति हुन्छ पेटभरी खान पाइयोस् नपाइयो पनि त्यो आध्यात्मिक बादमा त सुख हुन्छ आनन्द हुन्छ लिनु नि छैन दिनु नि छैन त्यो रुन छैन मेरो नि छैन आनन्द भयो कोही भए ठिकै छ नभए यस्तो किसिमबाट यो आध्यात्मिक बाद यस्तो आनन्दको बाद छ भौतिक बाद दुःखै दुःख जतिसुकै होस् दुःखको दुःख जसमा भौतिकता छ त्यसमा दुःख छ जस्तो तपाईँको घरमा गाडी छ छोरो गाडी लिएर गएको छ उदाहरणको लागि छ बजे आउँछ भने छोरो दस बजे राति आउँदैन गाडी नै आउँदैन छोरो नै आउँदैन फोन पनि आउँदैन अब निन्द्रा लागेला त त्यो घरका बुढाबुढीलाई ल भगवान यसो

0: दुःख पनि भयो त्यसै दुःख भइहाल्यो जसलाई छैन त्यसलाई खान मन लाग्छ जसलाई छ त्यसलाई खान हुँदै हुँदैन जसको चिनी फ्याक्ट्री छ त्यसलाई जब चिनी रोग लागेछ चिनी हालेर चियाई खान पाउँदैन मलाई त सुगर भएर बर्बाद भयो भनेको छ उहाँ तर चिया पो खाएर बसिहाल्छ त्यो नहुनेलाई त्यो अर्को छैन अब दिनको पाँच फाँका यति यति रुच्यो अब कहाँ पाउनु छ नि छैन कहाँ पाएर खाओस् त्यो एउटा छ खानु हुँदैन एउटा छैन खानु हुन्छ छ नि छैन भगवान्ले तुलो राख्नु भएको छ त्यस कारणबाट तस छ खान पाउँदैनस् तस छैन छ नि छैन खानै पाउँदैनस् लौजा दुइटैलाई यसरी तराजी राख्नु भएको जसका घरमा चामलका रासका रास छन् थुप्राका थुप्रा त्यसलाई भात खानु हुँदैन चिया हलाबो खाएर बसिया चाहिँ दसैँ र तिहारमा पनि त्यो अर्को छैन दिनको दुध माना दरले जब छाकेपछि तिन माना दरले रुत्यो अ कहाँ पाउने त्यसलाई अर्को चाहिँ त्यत्तिकै छैन फेरि यस्तो यसमा संसारमा सबभन्दा ठूलो सुख शान्ति र विचार यसले भगवानले आज्ञा गर्नुभएको छ आध्यात्मिक वादमा यो तिनै कुराको परिश्रण हुन्छ सुख हुन्छ सन्तोष हुन्छ विचार आउँछ भौतिक वादमा सुख सन्तोष र विचारमा पर्दा लाग्छ केवल कमाउने धमाउने र भौतिक उन्नतिमा लाग्छौ हामीहरू सब त्यसै कारणले अब हामी जो यो आध्यात्मिक वादमा लागेका जो व्यक्ति छ त्यो व्यक्तिले त्यति ठूलो नोक्सान जे हुँदा नि सोच्दैन त्यति ठूलो फाइदा जे फाइदा हुँदा पनि सोच्दैन यस्ता कारणले त्यो दुईटै कुरालाई सम्मिलित हुन सक्नुपर्छ विदुर भनेर विदुरलाई आध्यात्मिक वादको परिश्रम पक्षको बारेमा प्रकाश पार्नु भएको छ अब आध्यात्मिक वादको कुरा त यो भयो आध्यात्मिक जगत आध्यात्मिक बिना धर्म बिना संसार रहँदैन धर्मले संसार रहने हो धर्म बिना कुनै प्रकारबाट कोही पनि रहन सक्दैन देखिया मात्रै कुरा पत्याउने नदेखिया कुरा नपत्याउने हो भन्ने भौतिकवादतिर लाग्ने हो भने आमा र बाउ नपत्याए नि त भयो नि आमा बाबाले गर्भाष्ट दिएको आमालाई त्यो दिन पनि थाहा छैन आमाले आफूलाई जन्माएको दिन पनि थाहा छैन तेरो बाउ यिनै हुन् तेरी आमा यिनै हुन् भने भएर पत्याएन हो अब आफूलाई थाहा नभएको र मलाई थाहा छैन तिमी हो कि होइन मलाई थाहा छैन भन्न थाल्यो नि त भोलि बाबु र आमालाई भेटेर नपत्याए नि त भोलि भौतिकै कुरा मात्रै गरिरहने हो भने तिमीले जन्माए हो त मलाई तिमी त्यति सानीले म जत्रोलाई भएर न्यु खोज्न थाले नि भयो आमा चाहिँ छन् बासा जाँ त तैँले भन्दा हुन्छ तेरो छोरो म कसरी भए प्रमाण लिएँ भन्न थाल्ने भयो के प्रमाण दिने त्यस्ता नचाहिँदा कुरा जो हो त्यो चाहिँ आध्यात्मिक वादभित्र पर्ने कुरा हुन्छ जो किसिमबाट त्यो आध्यात्मिक वादले विश्वास र निश्चयले धेरै काम गर्छ जहाँ विश्वास र निश्चय हुँदैन त्यो काम हुन सक्दैन यही हो धर्म यही हो संस्कृति यही हो कर्तव्य यही हो काम महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन यथार्थ जानकारी गराए जीवन जगतको भगवत भक्तिमा चित्तवृत्ति परमात्माको महिमा प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट
1: जय श्रीमद् महापुराण
2: सर्वे स्वविहार तन्त्र कुटस आद्य पुरुष पुराण त्वे सहिता गुण कर्म यो नैत सुझायाम कह मेज तथो वयम सत्य प्रदाय यदनुग्रहाण ओम नमो भगवते वासुदेव भाई ऋतिरुवाच हिदासम सुन सदिना मधुत्य प्रसुद भगवान श्रेष्ठारूपेण तम गणम भिन्नम समय दयामास शुभम कर्म प्रबोध प्रबुद्ध कर्म दैवेन शिवजोन्य साम्य लोका चरा चरा हिरणमय सपुरुष स्वयं सर्ग देवकर्मा दिन विवाह वजनात्मात्मा ये कदादृढ़ ये सत्ता आत्मा संस्वर्ण मत्परात्म आद्युवतारो यत्रासौ भूतग्रामो व्याप्यते साध्यत्वादेम साधि दैवत्व साधि भूतमिति त्रिधनत्रिधा निर्वाणाम् प्राणोदयकदा हृदयेन च स्मरण विशेष हृदयमिषो विज्ञापित मदोच्यते वेदवद्वत्तेन
3: श्रोतामान भावहरू अहिले भर्खरै प्राप्त समाचार अनुसार नेपाल अहिंसावादी मञ्चका अध्यक्ष अर्थात जसले यो श्रीमद् भागवत सप्ताह महायज्ञको लागि प्रस्ताव

आज भन्दा छ महिना अगाडि स्वर्गवासी राजा धीरेन्द्र, स्वर्गवासी बडमहारानी ईश्वरजीका नाममा र राज परिवारको दुःखद घटनालाई हृदयंगम गर्दै शोक संतप्त देशवासीका लागि तृतीय पुण्यतिथिमा श्रीमद् भागवत सप्ताहको लागि प्रस्ताव राखेर हामीसँग पटक पटक हाम्रा प्रतिमा प्रस्ताव राख्नुहुने मेरा परम आदरणीय मित्र एवं यस यज्ञका सबै हर्ताकर्ता श्री यस महायज्ञमा योग प्रसाद धमला अर्थात उहाँकी धर्मपत्नी का साथ र उहाँका छोराछोरी सबैको सुस्वास्थ्य दीर्घायु र पत्नीको अटल सौभाग्य र सबै परिवारको सुखमय जीवनको लागि महायज्ञमा श्री नवपन्थज्यू र योग प्रसाद धमलाजीबाट यस यज्ञको सक्रिय रूपमा प्रस्ताव राखेर आजसम्म ल्याउनका लागि कोशिश गर्नुभयो र अहिले त्यत्रो योगदान दिँदा दिँदैमा पनि महायज्ञलाई सफलीभूत प्रदान गर्नका लागि श्री योग प्रसाद धमलाज्यूबाट रू 51,001 रूपियाँबाट भर्खरै प्रस्तुत हुनुभयो। धन्यवाद उहाँको सुस्वास्थ्य दीर्घायु प्रगति गृहमा चिरकाल लक्ष्मीको बसोबास मनोरथ पूर्ण हुन सकोस् शुभकामना व्यक्त। समय नुकुलमा उहाँको स्वागत एवं सम्मान र मर्यादा गरिरहेछ अनुकूलमय वातावरणमा। हस् धन्यवाद प्रसाद धमला 51,001 पहिला घर धारी अहिले हाल काठमाडौँ। धन्यवाद।

एकादशी प्रणाली श्रीमद भागवत महाप्राणकोटले कति कथा को वर्णन विस्तार करें भने संकित मान महाराज परीक्षित हजुरमा सुखदेव स्वामी ने श्रीमद भागवत को महत्वपूर्ण कथालाई प्रस्तुत गर्नुभएको छ र यसै सन्दर्भमा एउटा वर्णन सुन्नुहोस्। अब यो सृष्टि को संबंधी को वर्णन बताउँछ। अब सृष्टि संबंधी को वर्णन को लागि सृष्टि बा आमा को समायोजनबाट छोरा छोरी जन्मिए, यो त कोही भन्न गाह्रै छैन। किरा फटाइराको बाट हात्ती सम्म, मानव बाटबाट देवता सम्म मैथिली सृष्टि, यो थाहा भएकै कुरा हो। तर यो आकाश तेज जलवायु पृथ्वी पञ्च महाभूत कहाँबाट सृष्टि भयो? अब यो कुरा सुन्नुहोस्। आकाश तेज जलवायु पृथ्वीबाट संसारको सृष्टि हुन्छ। आकाश तेज जलवायु र पृथ्वी यो कसरी सृष्टि भयो भन्ने बारेमा सोधिएका प्रश्नमा अब सुन्नुहोस्। यो पहिला यो पञ्च महाभूतबाट भनेको शरीर हो। यो संसार पहिला शून्य थियो, केही जाति थिएन। सुन्नलाई के भन्छ? सुन्नलाई के भनिन्छ? ज्योतिषमा व्याकरणमा पनि सुन्नलाई ख भन्छ। ख माने आकाश, क्या ख भनेको आकाश। आकाशलाई कतिवटा आकाश भन्ने? यहाँ एउटा आकाश, त्यहाँ एउटा आकाश त भन्दैन नि। आकाश भनेको केही नभएको र गणना हुँदै नहुने, त्यसलाई ख भनिन्छ, आकाश भनिन्छ। आकाश सुन्न हो, सुन्न भनेको ख हो। यस कारणबाट यसबाट संसार शून्यमा रह्यो। अब शून्यमा भएको पृथ्वी भयो है त, यो केही छैन, यो शून्यमा पृथ्वी छ। यो विश्व ब्रह्माण्ड सारा शून्य, यसबाट कुनै वस्तुको उत्पादन छैन, शून्यमा परिणत भएको छ पृथ्वी। अनि त्यसदेखि पछाडि शून्यमा पृथ्वी त तयारी भयो। अब त्यसमा ओस आएछ, ओस आएपछि त्यसमा जब बुदबुद भयो, पानीको थोपा रह्यो, त्यो पानीको थोपाले एक ठाउँमा कट्ठा बनाउँदाखेरिमा के हो? संस्कृत भाषामा पानीलाई नारा भनिन्छ। नारा रूपी जलमा एन रूपी घर बनाएर बसेको शेष वस्तु हुनाको कारणले उनको नाम नारायण। नारा रूपी जलमा एन रूपी सिरानी लगाएर निदाइदिएको हुनाले उनको नाम नारायण। बस नारायण बल्ल तयारी। नारायणको नाभिबाट कमल उत्पादन भयो। कमलमा गएर ब्रह्माजी फल्नुभयो। ब्रह्माजीले मलाई सृष्टि गर्ने बाउरा आमा खै भनेर खोज्दाखेरिमा पाउन सक्नु भएन। मेरो माताश्री पिताश्री कहाँ हुनुहुन्छ? पाउन सक्नु भएन। बडा आत्तिनु भयो ब्रह्माजी। अनि माता पिताको प्रार्थना गरिएको बेलामा ब्रह्माजीले सत्य संकल्प गर्दाखेरिमा दुईटा कानमा गएर आवाज बज्रिएर तीबाट एउटा मधु मधुब कैटब कैटब भन्ने दुईटा विकल्प तयारी भए विष्णुको कानबाट। तिनलाई मधु र कैटब नामको जवदानमा राखेर ब्रह्माजीलाई कमलको डाँटबाट उतारेर हामी पहिला जन्मेका हौं भनेर दावी गर्दै भन्न लागेका थिए। ब्रह्माजी बडो आत्तिएर भन्न लाग्नुभयो, ब्रह्म कमलैमा, ब्रह्म कमलैमा।

0: ब्रह्मा कमलमा विष्णु जलमा।
1: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
2: मोबाइल किन्दा एयरफोर्स फ्री,
1: पाँचवटा बोतलमा गेम खेली हजार सम्म जितौं, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
2: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
3: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
2: सम्पर्क नम्बर 9849424111, 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
5: Xiaomi किन्दा उपहार एभ्रीडे, बम्परमा Thailand Holiday।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
7: घर एसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
2: मोबाइल किन्दा एयरफोर्स फ्री,
1: पाँचवटा बोतलमा गेम खेली हजार सम्म जितौं, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
2: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
3: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
2: सम्पर्क नम्बर 9849424111, 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
8: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
9: सर सर, कम्प्युटर ल्याब जाने आज,
10: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर
11: यस्तै भनेर होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
11: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङले सिपुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
12: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
12: सम्पर्क नम्बर 9860628100 छ, 9082479417।